0: ਪਰ ਸੁਣਦੇ ਨੀਚਾ ਜਿਹੜੀ ਬਰਕਤੀ ਹੈ ਫਿਰ ਤੁਮ ਬਿਠਮਾ ਕਿਆ ਨਿਕਾਚ।
1: खुशीको खबर।
2: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चश्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9868719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमराज चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894, 9458814894।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू
8: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
10: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
11: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
12: रक्तदान जीवन दान,
13: महादान रक्तदान, रक्तदान गरी गरौ जीवन दान।
11: रक्तदान जीवन दान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: मिति यही जेठ 30 गते शनिबार,
11: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849900000 र 9558754880।
14: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: राप्ती गोबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो।
1: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती गोबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि राप्ती गोबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825 320 316 र मोबाइल नम्बर 98478 36 596।
2: होइन काइलो बा, तपाईँ सधैँ आयो गर्नुहुन्छ।
3: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुन गए सन्च हुन्न भने।
2: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट,

0: बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी यान एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9814411448।
2: सृजना नर्सरी यान एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
0: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
3: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
0: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य बिदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर छ दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490585816।
1: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
0: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857207056।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। लील प्रकाश चन्दसँगै सन्तोष गन्धर्वको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 21 गते बिहीबार, जून 4 तारीक सन् 2026, नेपाल सम्बत 1146, अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि, निर्दोष बाल बालिकामाथि अत्याचार विरूद्धको दिवस, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव, रासोपा सभापति लामिछाने फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, फार्मेसी र

0: अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव।
1: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना। लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त।
0: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक। विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्च सम्मको टीभी ल्याउन पाउने। स्थल मार्ग हुँदै 500 रूपियाँसम्मका सामग्री ल्याउँदा भन्सार नलाग्ने।
1: युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित। दिल्लीको एक रेस्टुरेन्टमा आगलागी हुँदा 21 जनाको मृत्यु।
0: र एसीसी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो। 16 राष्ट्रपति रनिङ सिल्डमा अविनाश सुनार अनि भगवती खड्काको कृतिमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचका असहमतिका विषयमा मुद्दा बनाएर निरन्तर संवाद गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको प्रसंग।
1: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा दिल्लीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको समेत बताउनु भएको छ। मोदी र लामिछाने बीच 1 घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उहाँहरू परिवर्तित राजनैतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशामा अगाडि दिशा दिन समेत सहमत हुनुभएको थियो। भेटमा सहभागी नेपाली प्रतिनिधिका अनुसार रासपा सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो पार्टीसँग कुनै राजनीतिक बोझ नरहेकाले भारतसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न चाहेको समेत बताउनु भएको थियो। मोदीले 21 फागुनको निर्वाचनमा राष्ट्रपाले हासिल गरेको प्रभावशाली जीतको प्रशंसा समेत गर्नुभयो। मोदीसँगको भेटमा लामिछाने पत्नी निकिता पौडेल, राष्ट्रपाका नेताहरू विपिन आचार्य, दीपक बोहरा तथा दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो। बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्री लगायतका उपस्थित हुनुहुन्छ। पछिल्लो समय चर्चामा रहेको सीमा लगायतका विषयमा भनी भेटवार्तामा छलफल नभएको बताइएको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल भने नभएको नेताहरूले बताएका छन्। छलफलपछि सांसद तथा भ्रमण दलमा सहभागी दीपक बोहराले भन्नुभयो,
3: स्वतन्त्र पार्टीका सभापति लगायत हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं। यसअघि हिजो भारतीय गृहमन्त्री, परराष्ट्र मन्त्री, भाजपाको भारतीय जनता पार्टीको निमन्त्रणामा स्वतन्त्र पार्टीका सभापति सहित हामी भारतमा आएका हौं। एकदमै पछिल्लो 20 वर्षमा तपाईँहरूले भन्ने हो भने 62-63 आन्दोलनपछि गिरिजा प्रसाद कोइराला भारत आउँदाखेरि त्यो किसिमको तत्कालीन प्रधानमन्त्री भारत आउँदाखेरि स्वागत भएको थियो। र अहिले जसरी रवि लामिछाने स्वतन्त्र पार्टीका सभापतिको यो भ्रमणलाई एकदमै महत्वका साथ दुई देशले हेरेको थियो, दुई देशका जनताले हेरेको थियो। यो भ्रमण एकदमै सफल भयो। प्रधानमन्त्री मोदीसँगको मिटिङमा हामी पनि थियौं। त्यहाँको छलफलमा नेपाल भारतसँग भएका विषयहरूमा त्यसको लिस्ट बनाऊ, त्यसको प्राथमिकताको छुट्याउँ, त्यसको टाइम लाइन पनि दिउ, हामी काम गर्छौ भनेर प्रधानमन्त्री प्रतिबद्ध जनाउनु भएको थियो।
0: नेता बोहराका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगतै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक रूपमा नयाँ दिल्ली जाने पनि तयारी भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उहाँ मौरिशसमा आयोजित 9 हिन्द महासागर सम्मेलनमा सहभागी हुनुभएको थियो। त्यसक्रममा पनि उहाँले भारतीय राष्ट्रिय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गर्नुभएको थियो। मौरिससमा खनाल र जयशंकर बीच बदलिएको परिवेशमा नेपाल भारत सम्बन्धलाई अगाडि बढ़ाउने विषयमा पनि छलफल भएको थियो। नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाण्डुमा विस्तृत रूपमा छलफल गर्न सहमति समेत त्यस बेला भएको थियो। जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई काठमाण्डु पठाउने प्रस्ताव गर्नुभएको थियो, तर प्रधानमन्त्री बालेन्द्र शाहले प्रोटोकलका कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिश्रीको भ्रमण स्थगित गरिएको थियो। यही बीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने निर्णय गरेपछि विवाद झन बल्झिएको छ। मिश्रीको काठमाण्डु भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो, तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि 1 जून अर्थात 18 जेठका लागि निर्धारित उक्त सम्मेलन स्थगित गरिएको थियो। परराष्ट्रमन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्य केही उच्च पदस्थसँग पनि छलफल गर्ने योजना छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ। काठमाण्डु र दिल्ली स्थित स्रोतका अनुसार खनालले विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग पनि भेट गर्ने तयारी भएको छ।
1: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने स्पष्ट संकेत गर्नुभएको छ। फागुन 21 गतेको निर्वाचनपछि हिजो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेतृत्व नछाड्ने संकेत दिनुभएको हो। ओली निकट पदाधिकारीहरूसँग उहाँको विकल्पको खोजीमा जुटिरहेका बेलामा केन्द्रीय संगठन विभागले काठमाण्डुमा आयोजना गरेको 2 दिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहसहित राज्यका विभिन्न निकायप्रति असन्तुष्ट समेत पोख्नुभयो। जेएनजी विद्रोह पछिको परिस्थिति आफू अनुकूल बनाउन हतार हतार पार्टी महाधिवेशन गरेका ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नभएको समेत स्पष्ट पार्नुभयो।
4: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। मैले बीचैमा झोला फ्याँकेर अलपत्तै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
0: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक अर्थात 20 वर्ष पूरा हुँदैछ। पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा पनि मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव अझै हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। यो अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 वटा उजुरी परेका थिए। संविधानसभा सदस्य परशुराम मेगी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। नेपालको संविधान 2072 धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मदत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा यसको कार्यको उद्योग गर्न नहुने व्यवस्था पनि गरेको छ। विगतमा भएको विभेदको क्षति स्वरूप गणतन्त्र घोषणा भए पश्चात राज्यले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी दलित तथा उत्पीड़ित समुदायलाई मूलधारमा ल्याउने व्यवस्था गरेको थियो, तर पछिल्लो दिनहरूमा उत्पीड़ित समुदायभित्रै पनि अवसरमा पहुँचको विषयले आलोचना हुन थालेको छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित समुदाय छन्, जसमध्ये 4.9% तराई मधेसका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत अर्थात निजामती तथा संगठित र सुरक्षा निकाय राजनैतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको भनाइ छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा के नेकपा एमालेमा अध्यक्ष ओलीको विकल्प तत्काल छैन,
5: विदा लिनुहुन्छ उहाँले सधैं बसिरहने कुरै हुँदैन, त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं।
0: फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव गर्नालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
7: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
8: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ पार्ने,
6: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
9: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560 38443 र 98105-97-72।
7: खुसीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 08-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
10: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
11: सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नागरिक दैनिकको पहिलो पृष्ठमा लुम्बिनीमा 5 नयाँ मन्त्री शीर्षकमा खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य हिजो मन्त्री परिषद फेर बदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका 4 र जनता समाजवादी पार्टी जसपा नेपालका 1 रहेका छन्। उहाँहरूको कार्य विभाजन समेत गरिएको छ। जस अनुसार एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र दिल्ली राज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यसै गरी जसपाका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै कर्णालीमा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्म शीर्षकमा नरेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रबन्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष 2083-84 विभिन्न आकर्षक अभियान सञ्चालन गर्ने समेत उल्लेख गरेको छ। त्यस्तै भित्र पृष्ठमा वैदेशिक रोजगार सेवा शुल्क बढ़ाउन व्यवसाय न्यायको माग शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा जबरजस्ती करनी कसूरमा सर्वोच्चको नजिर पीड़ितको बयानसँग अन्य प्रमाणको तालमेल हेरेर मात्रै फैसला गर्नुपर्छ शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले जबरजस्ती करनी कसूरको मुद्दामा पीड़ितको बयानका आधारमा मात्र फैसला दिन नहुने ठहर गरेको छ। पीड़ितको बयानसँग घटनाका अन्य वस्तुनिष्ठ प्रमाणहरूको तालमेल मूल्याङ्कन गरेर मात्रै फैसला गर्नुपर्ने निष्कर्ष सुनाएको हो। त्यस्तै अल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार शीर्षकमा पहिलो पृष्ठमा खबर प्रकाशित छ।
12: आर्थिक कारोबार दैनिकमा खानी सम्बन्धी नयाँ ऐन प्रस्ताव अनुमति बेगर उत्खनन गरे 1 करोड़सम्म जरिवाना शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। विधेयकको प्रस्तावमा सबै खनिज सरकारी सम्पत्ति हुने उल्लंघनको हकमा जरिवाना र कैद सहित ठूलो सजाय रेडियो धर्मी खनिज उत्खनन गरेमा 10 लाखसम्म जरिवाना र 10 वर्षसम्म कैद बिगो जरिवाना र प्रयोग भएका यन्त्र जफत खनिज अन्वेषणको अधिकार प्रदेश कानून बमोजिम रेडियो धर्मी खनिजको काम गर्ने अधिकार नेपाल सरकारलाई मात्र भनेर उल्लेख गरिएको छ। पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड एन्युटी मोडल प्रस्ताव गरिएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर छ भने सर्वोच्चको फैसलाबाट बैंकर तनावमा शीर्षकमा अर्को खबर छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संचालकहरू सर्वोच्च अदालतको एउटा फैसलाका कारण तनावमा परेका छन्। अधिवक्ता एवं सांसद मधु कुमार चौलागाईले दायर गरेको रिटमा अदालतले गरेको नयाँ व्याख्याले गर्दा राष्ट्र बैंकको सामान्य नसिहत वा सचेत गराउने कार्यवाहीमा परेका व्यक्तिहरू पनि पदका लागि अयोग्य हुने सक्ने जोखिम बढ़ेको छ जसले बैंकरहरूलाई तनाव बढ़ाएको हो। मुसहर बस्तीमा 16 जना भारतमा बन्धक बस्तीका 16 जना भारतमा बन्धक शीर्षकमा राजकरण महतोले भरदिवासबाट अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। खोज तलाशका लागि प्रहरीमा पीड़ित परिवारहरूको हार गुहार छ। आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको भरदिवास नगरपालिका 14 स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धकमा परेको उल्लेख गरिएको छ। कान्ति लोकपथमा सधैँ पहिरोको जोखिम 45 दिनमा 8 पटक अवरूद्ध शीर्षकमा प्रताप विष्टले हेटौडाबाट लेख्नु भएको खबर रहेको छ भने नागढुङ्गा सुरूङ मार्गमा खर्च अपुग भएपछि जापानसँग लियो थप 5.5 अर्ब ऋण शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। निर्माण थालेको 81 महिना अर्थात आगामी साउनदेखि सुरूङ सञ्चालनमा आउन लागेको छ। जलविद्युत सौर्य ऊर्जा लगायतको नयाँ सर्वेक्षण अनुमति पत्र जारी गर्न रोक लगाइएको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधिको अभाव भएको छ। कालो बजारीमा क्यान्सरका बिरामी निर्भर हुनु परेको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कार्बोप्लाटिन रिसप्लाटिन र अक्सालिप्लाटिन लगायतका प्लाटिनम आधारित केमोथेरापी औषधिको चरम अभाव छ। आपूर्तिकर्ताहरूले भने सरकारले 11 वर्ष अघि तोकेको मूल्यमा औषधि ल्याएर बेच्न नसकिने उल्लेख गरेका छन्। अन्ततः विष्णु कुमारीले पाइन न्याय शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले लेख्नु भएको खबर रहेको छ। 11 वर्ष अघि मारिएका छोराको न्यायका लागि 15 पटकसम्म सर्वोच्च अदालत धाउँदा समेत सुनवाई नभएपछि 76 वर्षीय विष्णु कुमारी पाण्डेले निराश भएर भन्नुभएको थियो। न्याय पाउँछु भने मसँग बचेको कानको सानो मुन्द्री पनि बेच्छु। सोह्रौं पेशीमा सर्वोच्च अदालतबाट फैसला भयो। जिल्ला र उच्च अदालतबाट सफाई पाएका व्यक्ति पनि दोषी ठहर भएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ। मुद्दा शून्यमा झार्न निर्देशन शीर्षकमा पूर्व प्रदेश राज्य मन्त्री सिंहलाई 4 वर्ष कैद सजाय शीर्षकमा खबर छ। विशेष अदालतले मधेस प्रदेश सभाका बहालवाला सदस्य एवं पूर्व राज्यमन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिना कैद सजाय हुने ठहर गरेको हो। पेट्रोल भन्दा विद्युतीयबाट चल्ने ट्याक्सीको भाड़ा बढ़िरहेको बारेमा लक्ष्मण दर्णाले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाइने स्थल मार्ग हुँदै ल्याइएका 500 रूपियाँसम्मका निजी प्रयोगका सामग्रीमा भन्सार नलाग्ने बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युक्रेन युद्धले रूसी अर्थतन्त्र कमजोर बन्दै गएको छ। अगस्त 2025 अलास्कामा अमेरिका रूस सम्मेलनपछि ट्रम्प र पुटिन युक्रेन बारेको युद्धलाई लिएर साझा सहमतिमा पुग्ने अपेक्षा रूसी अधिकारीको थियो, तर शान्तिवार्ता परिणाममुखी भएन। बरू फेब्रुअरीको अन्त्यमा अमेरिका आफै इरान युद्धमा होमिएको थियो। अहिले इरान युद्ध टुंग्याउन ट्रम्पलाई नै मुस्किल परिरहेको छ। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनावका बीचमा हिजो कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापार उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएको हुन सक्ने समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ताले धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेको समेत बताउनु भएको छ। आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र भारतको राजधानी दिल्ली नयाँ दिल्लीको मालवीय नगरस्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 17 जना विदेशी नागरिक रहेका छन्। दक्षिण दिल्लीको मालवीय नगरस्थित हौज रानी भवनको फ्लोरिरे एक रेस्टुरेन्टमा 8:50 लागेको आगो सोही भवनमा रहेको लेमन ग्रीन रेस्टुरेन्टसम्म सल्किएको थियो। आगलागीमा परि 21 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
12: साझा खबरमा अब खेल खबर। साबिक विजेता बंगलादेश लगातार तेस्रो पटक दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित नेहरू रंगशालामा हिजो भएको सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। सन् 2022 यता बंगलादेशले साफ च्याम्पियनशीपमा उपाधिको दावेदारी दिइरहेको छ। नेपालले एसएससी महिला प्रिमियर कपमा बुधबार कतारलाई 8 हराएको छ। मलेसियामा भएको खेलमा नेपाली महिला टोलीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै 2 अंक जोडेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतारले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 76 रन मात्र बनाउन सक्यो। र अविनाश सुनार अनि भगवती खड्काले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको जुनियरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। अविनाशले छात्र हाई जम्प तथा भगवतीले छात्रा 400 मिटर दौड़मा हिजो रेकर्ड बनाउनुभयो। दुवै बागमती प्रदेशका हुनुहुन्छ। दशरथ रंगशालामा अविनाशले 1.86 मिटर जम्प गर्दै आफ्नै नाममा रहेको 1.82 मिटरको कीर्तिमान सुधार गर्नुभयो। 1.82 को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्डमा बनाउनु भएको थियो।
1: नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको अडान र असन्तुष्ट नेताहरूको घेराबन्दीको प्रभाव कस्तो रहला कुराकानी। कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
14: डाक्टरद्वारा उपचार हुने रोगहरू
13: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बिहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
14: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
15: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
16: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
1: साझा खबरमा अब एमाले भित्रको नेतृत्व विवाद, विकल्प र सम्भावना। गत फागुन 21 प्रतिनिधि सभा निर्वाचनबाट तेस्रो पार्टीमा खुम्चिएको एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजी भइरहेको छ। पार्टीलाई चलायमान बनाउन अब नेतृत्व परिवर्तन मात्रै एउटा विकल्प रहेको शीर्ष नेताहरूको ठहर छ। पार्टीभित्रको नेतृत्व परिवर्तनको बहस तथा संस्थापनको नीतिका विषयमा एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं।
5: कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो। त्यो बिल्कुल चाहिँ नि उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
12: उहाँलाई नछोडेर पार्टी फेरि तङ्ग्रिने स्थिति आउन सक्छ भन्ने
5: एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व, नवीनताको सन्देश दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
12: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
5: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
12: पार्टीभित्रको अहिलेको छाटकार हेर्दाखेरि चाहिँ बाजी मार्न चाहिँ कसले सक्छ जस्तो लाग्छ?
5: होइन, अहिले नै त्यो विषयमा धेरै हामी छलफल गरेर निष्कर्षमा पुग्न अहिले सक्दैनौ, किनभने पार्टी आफै पनि त्यो ठाउँ पुगेकै छैन भनेपछि मैले अब चाहिँ भन्न सक्ने कुरै रहेन।
12: फलाना व्यक्तिलाई दियो भने एमाले हिजो अस्तिकै अवस्थामा पुग्न सक्छ?
5: होइन, त्यस्तो छ, त्यो बेला आएपछि म भन्छु। आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच्छाले जुन दिन विदा लिनुहुन्छ त्यस बेला भन्दा अगाडि हामी उहाँलाई विदा दिँदैनौ।
12: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन?
5: पार्टीले पनि दिँदैन अहिले उहाँलाई, उपयुक्त बेलामा विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले कस्तो भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं। यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ, राम्रो गरी हामी काम गर्छौं र फेरि नेकपा एमालेलाई पूर्ववत अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछौं।
12: पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले के भन्नुहुन्छ भने मलाई केही लोभ छैन, मोह छैन, म सब जे गर्छु देशकै लागि, देशमै समर्पित भन्नुहुन्छ होइन। कतै अध्यक्ष ओलीको त्यो जुन वरपरको त्यो समूह छ नि नेता कार्यकर्ताहरूको, त्यो समूहको बदनियतको कारणले गर्दाखेरि उहाँले नेतृत्व गर्दा सरकारले अथवा उहाँले नेतृत्व गर्दा पार्टीले चाहिँ क्षति बिहोर्नु पर्यो भन्ने कहिले कहीँ लाग्छ?
5: अलिअलि त त्यस्तो पनि भयो होला, तर त्यसैलाई मात्रै प्रमुख कारण मान्नु हुँदैन। प्रमुख कारण भनेको चाहिँ नेतृत्व गर्ने मान्छेले चाहिँ अब मेरो वरिपरिकाले दिएनन् भन्ने प्रकारको कुरो गर्न त्यति सुहाउँदैन पनि, किनभने वरिपरि राख्ने त सम्बन्धित मान्छेले नै हो नि त, फेर्न पनि पाइयो नि होइन। जेसुकै भए पनि हामी कहाँ एउटा हामी माथि अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ हामीले अलिकति बृहत्तर राष्ट्रिय हितलाई ध्यान दिने कुरा भन्दा अलिकति बढी दललाई ध्यान दिएका जस्ता केही कमीहरू विगतमा भएकै हुन्। त्यो हामीले एकदमै आत्मसमीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्ता कुराहरू हामीले सच्याउनु पनि पर्छ। र मान्छे सबभन्दा पहिला चाहिने के रहेछ भने निर्लोभी हुनुपर्ने रहेछ। मान्छे उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो, तर पनि उहाँको त्यो बालकोटको निवास मात्रै होइन, झापाको उहाँको बुवा र भाइ बसिरहेका घर समेत पनि डराइयो र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो। तर केही अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति पार्टीभित्र पनि अघि तपाईँले भने जस्तो अलिअलि मान्छेलाई कर्नरमा पार्न खोज्ने जस्तो, अनि अलिअलि चाहिँ मान्छेलाई गाली गरेको यताउता सुनेर चाहिँ मान्छेले उहाँको बारेमा धारणा अलिकति नकारात्मक बनाए, तर जति नकारात्मक उहाँको बारेमा धारणा छ सच्चाईमा त्यस्तो मान्छे चाहिँ होइन।
12: एमाले नेता विशाल भट्टराईसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव, रासपा सभापति लामिछानी फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधि अभाव,
12: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त,
1: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक, विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्च सम्मको टीभी ल्याउन पाउने, स्थलमार्ग हुँदै 500 रूपियाँ सम्मका सामग्री भन्सार नलाग्ने,
12: युक्रेन युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित, दिल्लीको एउटा रेस्टुरेन्टमा आग लागि हुँदा 21 जनाको मृत्यु,
1: र एसएससी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित, साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो।
0: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा उच्च पदस्थ र वरिष्ठ भनिएका नेताहरूले दिने अभिव्यक्ति, वरिष्ठ हुनु नै लिखित रूपमा भाषण नगरी मनमा जे आउँछ मुखमा जे आउँछ त्यही बोल्नु हो कि भन्ने खालको भाष्य पनि स्थापित गर्न खोजिएको छ। यहाँ एउटा पार्टी कार्यालयमाथि लेखिएको छ र तल अगाडिपट्टि भाषण लेखक लेखिएको छ र त्यसको ठिक अगाडिपट्टि एकजना व्यक्ति छन् जसले हातमा केही फाइल जस्तो दिन खोजिरहेका छन् र कालो कोट लगाएका व्यक्ति दौड़िँदै बाहिर ढोकातिर जान खोजिराखेका छन् र त्यो फाइल रोक्न खोजेका छन् र केही भन्दैछन्। तल यस्तो लेखिएको छ, भो चाहिन्न आज अलि ठूलाहरूले जस्तो जे पायो त्यही बोल्ने मोडमा छु क्या।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಸ್.
1: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
1: किन पिर गर्नुहुन्छ कालो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रो फार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
3: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578120178 र 98134448।
8: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
9: खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
10: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल जेठ 21 गते, तदनुसार सन् 2026 जून 4 तारीक बिहिबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा एमालेका चारजना मन्त्रीले राजीनामा दिएपछि मन्त्री परिषद पुनर्गठन, एमालेका मन्त्री फिर्ता भएसँगै कांग्रेसमा पनि हेरफेरको दबाव, प्रदेशमा सांसदको योजनाका लागि रकम बढ़ाउने तयारी।
1: दाङको तुलसीपुरमा दुई दिनको अवधिमा लागू औषध सहित पाँचजना पक्राउ, सल्यानमा बहुविवाह मुद्दामा फरार रहेकी एक महिला दुई वर्षपछि नियन्त्रणमा, छिल्लीकोट दरबार क्षेत्रमा उत्खनन नहुँदा संरक्षणमा चुनौती,
0: र रोल्पामा खोलाको भेलमा परि दुई बालकको ज्यान गयो, कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, तत्काल एमालेको नेतृत्व नछाड्ने अध्यक्ष ओलीको दावी।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नायकबुद्ध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेका चारजनाले राजीनामा दिएसँगै मन्त्री परिषद पुनर्गठन गरिएको छ। हिजो भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सिंचाई मन्त्री सीता शर्मा चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले राजीनामा दिनुभएको थियो। एमाले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने गरी राजीनामा दिन लगाएको थियो। चारजना मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री चेत नारायण आचार्यले पाँचजना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको छ। पुनर्गठित मन्त्री परिषदमा नेकपा एमालेबाट चारजना र जनता समाजवादी पार्टी जसपाबाट एक सांसदलाई मन्त्री बनाइएको छ। नयाँ जिम्मेवारी अनुसार नेकपा एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसै गरी रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र दिल्ली राज भूषाललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसै गरी जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ 25 गते सोमबारका लागि तय गरिएको छ।
1: यसैबीच लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्रीले पार्टी निर्देशन अनुसार राजीनामा दिएपछि सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि मन्त्री हेरफेरको दबाव परेको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एमालेका मन्त्रीहरू फिर्ता बोलाइएपछि नयाँ राजनीतिक परिस्थिति सृजना भएको बताउनुभयो। उहाँले बजेट निर्माणपछि सत्ता साझेदार दलहरूसँगको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने तयारी रहेको उल्लेख गर्नुभयो। यता नेपाली कांग्रेस संसदीय दलकी मुख्य सचेतक जमुना ढकालले भने बजेट अघि कांग्रेसका मन्त्रीहरू परिवर्तन नहुने स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार पार्टीका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको निर्देशन अनुसार बजेट निर्माणको प्रक्रिया पूरा भएपछि मात्रै मन्त्री परिवर्तनबारे निर्णय हुने बताउनुभयो। हाल लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट धनेन्द्र कार्की अर्थमन्त्री, सरोज थापा शहरी तथा खानेपानी विकास मन्त्री, जन्मजय तिमल सिन्हा सामाजिक विकास मन्त्री, प्रचण्ड विक्रम न्यौपाने उद्योग तथा पर्यटन यातायात मन्त्री र देवकरण प्रसाद कलवार वन तथा वातावरण मन्त्री रहनु भएको छ।
0: यसैगरी लुम्बिनी प्रदेश सरकारले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा विकासका योजना सञ्चालन गर्न घुमाउरो ढंगबाट बजेट उपलब्ध गराउने अभ्यासलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने तयारी गरेको छ। लुम्बिनी प्रदेश सभा सदस्यहरूले हरेक वर्ष आफ्नो क्षेत्रका योजनाका लागि बजेट वृद्धि गर्न सरकारमाथि दबाव दिने गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पनि उनीहरूले आफ्ना क्षेत्रका लागि सञ्चालन हुने योजनामा बजेट बढ़ाउन माग गर्दै मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष भेट गरेका थिए। आगामी आर्थिक वर्षका लागि समानुपातिक सांसदहरूको योजनाका लागि बजेट रकम वृद्धि गर्नुपर्ने माग सहित केही दिन अगाडि लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खान केसीको नेतृत्वमा एक टोलीले मुख्यमन्त्रीसँगै भेट गरेको थियो। महिला सांसद सञ्जालको संयोजकको हैसियतमा उपसभामुख केसीले मुख्यमन्त्री आचार्यसँग भेट गरी चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सांसदका योजनामा बजेट बढ़ाएर विनियोजन गर्न आग्रह गर्नुभएको थियो। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष समानुपातिक सांसदका योजनाका लागि प्रति सांसद 1,10,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदका लागि 3,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसअघि आर्थिक वर्ष 2081-82 समानुपातिक सांसदलाई 1,00,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदलाई 2,75,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। यसै गरी आर्थिक वर्ष 2080-81 समानुपातिक सांसदका लागि 75,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदका लागि 1,25,00,000 रूपियाँ बजेटको व्यवस्था गरिएको थियो। स्रोतका अनुसार आगामी आर्थिक वर्षका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई 4,00,00,000 रूपियाँ र समानुपातिक सांसदलाई 2,00,00,000 रूपियाँ बराबरको योजना उपलब्ध गराउने विषयमा मुख्यमन्त्री आचार्यले सकारात्मक संकेत दिनुभएको छ। यद्यपि यस विषयमा औपचारिक निर्णय भने भइसकेको छैन। विगतमा संघीय सरकारले सांसद विकास कोषका नाममा सांसदहरूलाई बजेट उपलब्ध गराउने अभ्यास थालेको थियो। सोही अभ्यासलाई पछ्याउँदै लुम्बिनी प्रदेशमा पनि प्रदेशसभा सदस्यहरूले सिफारिश गरेका योजनाका लागि बजेट विनियोजन गर्ने परम्परा रहँदै आएको छ। यद्यपि यहाँ समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदले प्राप्त गर्ने योजनागत बजेटमा करिब दोब्बर अन्तर रहेको बताइएको छ। लुम्बिनी प्रदेश सभामा 52 प्रत्यक्ष र 35 समानुपातिक सांसद रहेका छन्। हरेक वर्ष समानुपातिक सांसदहरूले आफूहरूलाई प्रत्यक्ष निर्वाचित सांसदको तुलनामा कम बजेट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
1: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। हिजो कर्णालीका मुख्यमन्त्री रामलाल कडेलले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहँदै आए पनि हिजो नीति तथा कार्यक्रम वाचन गर्न सभामा उपस्थित भएका प्रदेश प्रमुख यज्ञराज जोशीलाई असहज भएपछि मुख्यमन्त्री कडेल आफैले प्रस्तुति दिनुभएको थियो। प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका अधिकांश विषय विगतकै निरन्तरताका रूपमा आएका छन्। कतिपय विगतका अधुरा र अपुरा नीति तथा कार्यक्रमलाई नयाँ रूप दिएर राखिएका छन् भने पूरा गर्ने गरी प्रतिबद्धता पनि जाहेर भएका छन्। यद्यपि केही नीतिगत कुरामा भने कडाई गरिएको छ। बजेट कार्यान्वयन सुधार आयोजनाको छनौट आन्तरिक आमदानीमा वृद्धि जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरेर लैजाने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा शून्य बेरोजुको नीति समेत लिइएको छ। यो कर्णालीका लागि चुनौतीको विषय पनि हो। कर्णाली सरकार अन्तर्गत अहिलेसम्म 4,70,00,000,000 भन्दा धेरै बेरोजु रहेको छ। कर्णाली प्रदेश सरकारले शिक्षातर्फ 10 वर्ष शिक्षा सुधार नीति ल्याएको छ। यस्तै एक घर एक धारा नीतिका साथै जगदुल्ला लगायतका जलविद्युत आयोजनामा लगानी गरिने विषय पनि समेटिएको छ। उक्त कार्यक्रम विगतकै निरन्तरताको कार्यक्रम हो। 5 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कृषि व्यवसाय गर्ने उद्यमी तथा व्यवसायीले कृषि ऋण लिँदा ब्याजमा 100% सहुलियत पाउने कार्यक्रम बाहेक अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएका छन्।
0: यसैबीच 95 बुधामा आएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीले अल्छी मानेर लेखिएको गन्तव्यविहीन र उद्देश्यहीन दस्तावेजको रूपमा टिप्पणी गरेको छ। प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाहीले नीति तथा कार्यक्रममा नयाँपन र गन्तव्य दुवै नभएको बताउनुभयो। गन्तव्य र उद्देश्यहीन तरिकाले साना साना फुटकर र त्यो पनि विगतकै अधिकांश कुरालाई लिपिबद्ध गरिएको उहाँले बताउनु भएको छ। सरकारको समृद्ध कर्णाली सुखारी कर्णाली बासी नारा परिणाममुखी बनाउने खालका कार्यक्रम नीति कार्यक्रममा नसमेटिएको उहाँले बताउनुभयो। चालू आर्थिक वर्ष र नयाँ कार्यक्रममा 70-80% विषय पुरानै दोहोरिएको भन्दै उहाँले नयाँपन केही पनि नरहेको बताउनु भएको छ। यो नीति तथा कार्यक्रमले कर्णाली प्रदेशको समृद्धिलाई कुनै योगदान नपुर्याउने उहाँले बताउनु भएको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले पनि नीति तथा कार्यक्रम दफा सदाबहार एज इट इज भएको बताउनु भएको छ। बरू यो विगतको तुलनामा अझ कमजोर र थप उपलब्धिहीन भएको बताउनुभयो। कर्णाली प्रदेशका लागि समग्र रूपमा चाहिने पर्यटन लगायतका कुरालाई समेट्न नसकेको उहाँले बताउनु भएको छ। यसैगरी सत्तारूढ़ दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले पनि नीति कार्यक्रम पुरानो सरकारको निरन्तरता भएको बताउनु भएको छ। यसैगरी सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले पनि नीति कार्यक्रम एक अविच्छिन्न श्रृंखला भए पनि त्यो अनुसारको आउन नसकेको बताउनु भएको छ।
1: डिभिजन वन कार्यालय देउखुरीले वन व्यवस्थापन तथा संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले देउखुरी क्षेत्रका 27 सामुदायिक वन उपभोक्ता समूहलाई 60,00,000 रूपियाँ अनुदान प्रदान गरेको छ। 50% लागत साझेदारीमा 1,07,000 देखि 3,18,000 प्रदान गरिएको उक्त अनुदान अन्तर्गत सामुदायिक वनहरूले आफ्नो कार्ययोजना अनुसार वन व्यवस्थापन, झाड़ी सरसफाई, तारबार, वृक्षारोपण तथा वन संरक्षणका कार्यक्रम संचालन गर्ने भएका छन्। कार्यालयले निश्चित समयपछि अनुगमन गरी प्रगतिको मूल्यांकन समेत गर्ने जनाएको छ। हिजो लमहीमा आयोजित समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत सरकारवालाहरूसँगको समन्वय गोष्ठी तथा बैठकमा डिभिजन वन कार्यालय देउखुरीले 27 सामुदायिक वनसँग सम्झौता पत्र हस्तान्तरण गरेको हो। कार्यक्रममा डिभिजनल वन अधिकृत गणेश खड्गाले सामुदायिक वनलाई संरक्षणसँगै उत्पादन, रोजगारी र समृद्धिसँग जोड्न अनुदान कार्यक्रम ल्याइएको बताउनु भएको छ। उहाँले छनौट भएका सामुदायिक वन तथा वन कार्यालयका कर्मचारीलाई कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन समेत दिनुभएको छ। देउखुरीका 27 सामुदायिक वनलाई 60,00,000 अनुदान, राधेश्याम गुप्ताले लेखेको खबर आजको नयाँ पुत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: सल्यानमा बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय तोकिएकी र लामो समय फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरीले सल्यानका अनुसार सल्यान जिल्ला अदालतको वैशाख 25 गतेको फैसला आदेशले 2 वर्ष 6 महिना कैद सजाय तोकिएकी बहुविवाह मुद्दाकी फरार प्रतिवादी शारदा नगरपालिका 6 निवासी 45 वर्षीय चन्द्रा बुढाथोकीलाई पक्राउ गरिएको हो। अदालतबाट सजाय कायम भई हालसम्म फरार रहेकी उनलाई जिल्ला प्रहरीकारले सल्यानबाट खटिएको प्रहरी टोलीले बुधबार शारदा नगरपालिका 2 स्थित खलंगा बजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकी चन्द्रालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरीकारले सल्यानका सूचना अधिकारी समेत रहेका इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिनुभएको छ।
1: रोल्पामा खोलाको भेलमा परी 2 बालकको ज्यान गएको छ। जिल्लाको गंगादेव गाउँपालिका छ रातामाटा स्थित खहरे खोलामा मंगलबार साँझ आएको भेलमा परी 2 बालकको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान जानेमा स्थानीय निमबहादुर खड्गाका 7 वर्षीय छोरा गोपाल खड्गा र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर खत्री रहेका छन्। प्रहरीका अनुसार करिब 5:30 बजे विद्यालयबाट घर फर्किने क्रममा उनीहरू खहरे खोलाको भेलमा परेका थिए। घटनाबारे स्थानीयवासीबाट साँझ 5:45 बजे इलाका प्रहरी कार्यालय जिनाबाङमा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जिनाबाङ र इलाका प्रहरी कार्यालय घरती गाउँबाट समेत प्रहरी टोली परिचालन भएको थियो।
0: यसैबीच रूकुम पश्चिममा भेरी नदीमा डुबेर 1 बालकको ज्यान गएको छ। चौरजहारी नगरपालिका 3 स्थित भेरीमा माछा मार्न गएका बालकको डुबेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार जाजरकोटको भेरी नगरपालिका 11 मटेला निवासी अजय गिरीका 14 वर्षीय छोरा अनिश गिरीको डुबेर ज्यान गएको हो। धमिलो भएको भेरी नदीमा माछा मार्न भन्दै घरबाट झुलुङ्गे पुल तरेर रूकुम पश्चिमतर्फको नदी किनारमा पुगेका बेला उनी डुबेको बताइएको छ। स्थानीयले उद्धार गरी उपचारका लागि चौरजहारी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
6: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23-971।
1: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: प्युठानको प्युठान नगरपालिका एक स्थित सालघारी गाउँ अहिले कालपत्रे सड़कले जोड़िएको छ। नगरपालिकाले संचालन गरेको एकवटा एक कालपत्रे सड़क नीति अन्तर्गत वडा नम्बर 1 सड़क कालपत्रे गरिएको हो। नगरपालिकाले आर्थिक वर्ष 2080-81-82 र चालू आर्थिक वर्ष 2082-83 प्रदेश समापूरक अनुदान अन्तर्गत निरन्तर कालपत्रे सड़क निर्माण कार्य गर्दै आएको नगरपालिकाले जनाएको छ। वडा नम्बर 1 करिब 1 किलोमिटर सड़क कालोपत्रे गर्न बाँकी रहेको छ। नगर प्रवक्ता सुमन श्रेष्ठका अनुसार एकवटा एक कालोपत्रे सड़क नीति अन्तर्गत पालिकाका सबै वडामा पुग्ने गरी मुख्य सड़कलाई कालोपत्रे गर्ने उद्देश्यले काम अघि बढ़ाइएको हो। हालसम्म नगरपालिकाभित्र वडा नम्बर 1, 2, 4, 7, 9 र 10 भित्री सड़क कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको छ। आगामी आर्थिक वर्षमा अन्य वडामा समेत सड़क कालोपत्रे विस्तार गर्ने योजना रहेको उहाँले बताउनु भएको छ।
1: नेपाल जातीय विभेद तथा छुवाछुत मुक्त भएको 2 दशक पुगिसक्यो, तर पनि समाजमा जातीयताकै कारण कुनै न कुनै बहानामा विभेद भइरहेको दलित अधिकार कर्मीहरूको भनाई छ। शहर बजारतिर घुमाउरो तरिकाले विभेद भए पनि ग्रामीण क्षेत्रहरूमा भने खुलमखुला भेदभाव भएका घटनाहरू आउने गरे पनि यस्ता घटनालाई कानूनी मार्गबाट अघि बढ़ाउँदा विविध समस्या आउने तथा पीड़ितलाई फकाउने र घटनालाई लुकाउने जस्ता प्रवृत्तिका कारण समाजमा छुवाछुत तथा जातीय विभेदका घटना हुने गरेको उनीहरूको भनाई छ। गत वर्ष तुलसीपुर 13 दलित समुदायकी एक महिला गाउँमै क्षेत्रीय समुदायको एक घरमा भैंसीको दूध किन्न जानुभयो। उक्त घरकी महिलाले ती दलित समुदायकी महिलालाई तिमीहरूलाई दूध बेच्दैनौ भन्ने जवाब दिइन्। दलित महिलाले सोधिन् किन, त्यसपछि ती क्षेत्रीय महिलाले भनिन् तिम्रो जातलाई दूध बेच्न मिल्दैन, सासू ससुराले पनि नबेच्ने भन्नुभएको छ, त्यसैले म बेच्दिन। यति जवाब पाएपछि ती दलित महिला घर फर्किन्। यो कुरा कानून त दण्डनीय छ भन्ने जानकारी नभए पनि एउटै समाजमा आफूले भोग्नु परेको उक्त व्यवहारले उनलाई पीड़ा दियो। केही दिनपछि उनले आफूमाथि भएको व्यवहारबारे समुदायका अन्य व्यक्तिहरूलाई सुनाइन्। त्यसपछि यो कुरा बाहिरियो र उनीहरू प्रहरीसम्म पुगे, तर मुद्दा दर्ता नगरेर मेलमिलाप गरेर फर्किएको दलित अधिकार कर्मी तथा दलित महिला संघ दाङका अध्यक्ष युवा करारले बताउनुभयो। उहाँले छुवाछुत तथा जातीय विभेदका घटनामा सिधै मुद्दा दर्ता गरेर कार्यवाही प्रक्रिया अगाडि बढ़ाइँदैन, पीड़ितलाई घर परिवार समाज हुँदै प्रहरी कार्यालयसम्म सकभर मेलमिलाप गराउनेमै जोड़ दिइन्छ। त्यसकारण पीड़ितले सबै आफ्नो विपक्षमा रहेको महसुस गर्छन् र जातीय विभेद दण्डनीय अपराध हो भन्ने जान्दा जान्दै पनि मेलमिलाप गर्न बाध्य हुन्छन्। विगतमा राज्यले नै जातीयताका आधारमा भेदभाव गर्ने व्यवस्था अवस्था रहेको थियो, त्यसको उन्मूलन भइसकेको छ भने समाजमा पूर्ण रूपमा उन्मूलन नभएको अवस्था रहेको छ। त्यसलाई निरन्तरताको रूपमा नागरिकलाई सचेतना दिने तथा यस्ता विकृतिलाई बढ़ावा दिन खोज्नेलाई खबरदारी गर्दै समाजबाट पनि छुवाछुत तथा जातीय विभेद लगायतका प्रथा परम्पराहरूलाई निर्मूल गर्नुपर्ने दलित आयोगको अध्यक्ष देवराज विश्वकर्माको भनाइ छ। समाजमा अहिले पनि छुवाछुत तथा जातीय विभेद भएको घटना बाहिरिरहेका छन्, तर लुम्बिनी प्रदेश प्रहरी कार्यालयको गत 6 महिनाको तथ्याङ्क हेर्दा छुवाछुत तथा जातीय विभेदका घटना दर्ता भएका छैनन् भने प्रहरीले आफ्ना नियमित कार्यक्रम अन्तर्गत छुवाछुत तथा जातीय विभेद विरूद्धको सचेतना कार्यक्रमहरू पनि गर्दै आएको तथ्याङ्कमा उल्लेख छ। जातीय विभेद घटेको छ हटेको छैन, एकराज भण्डारीले लेखेको खबर आजको नयाँ गुजराष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: दाङको तुलसीपुरमा बितेको 2 दिनको अवधिमा प्रहरीले 5 जनालाई लागू औषध सहित पक्राउ गरेको छ। विभिन्न स्थानबाट 5 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। तुलसीपुर 3 दमार गाउँका वरूण गुरूङलाई लागु औषध ब्राउन सुगर सहित मंगलबार मात्रै पक्राउ गरिएको जिल्ला प्रहरीले दाङले जानकारी दिएको छ। लागु औषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा इपरका तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले 27 वर्षीय गुरूङलाई 1 ग्राम 960 मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो। यसै गरी सोमबार मात्रै 4 जनालाई लागु औषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो।
1: डाङको घोराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएर वर्षौंसम्म थन्किएका 5 वटा डायलिसिस मेसिन मरमतपछि पुनः सञ्चालनमा आएका छन्। मेसिन बिग्रिँदा मृगौला रोगका बिरामीले लामो समयदेखि समस्या भोग्दै आएका थिए। थोरै मेसिनबाट सेवा लिनुपर्दा बिरामीले लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको थियो। पोखराबाट हेमोडायलासिस सम्बन्धी प्राविधिक टोली आएर मरमत गरिएको प्रतिष्ठानका प्रमुख डाक्टर सुरेश रसाइलीले बताउनु भएको छ। मेसिन बनेपछि बिरामी थप लाभान्वित भएका छन्। 5 वटा मेसिन बनेपछि इमर्जेन्सीमा

0: गर्ने बताउनु भएको छ।
1: र हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापे प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने पहाड़ी भूभागमा आंशिक बादल, तराई भूभागमा मुख्यतया मौसम सफा नै रहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागका आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
0: यही खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

0: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-8740
1: र 082-521-8780।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: मेरी आमोइनी घट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो चाहिँ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल चिचौ अजना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857283894 9478814894
6: छोराले खोजेको
7: आमाले रोजेको
6: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
7: गृहपति
6: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थान खुसीको खबर
7: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
6: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
6: सम्पर्कका लागि फोन
7: 08259075753 र मोबाइल 9808864071
6: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको

0: सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
2: दन्त परीक्षण तथा परामर्श सेवा,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत निकाल्ने,
2: दाँत भर्ने,
1: दाँतको जरादेखि उपचार गर्ने,
2: कृत्रिम दाँत लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
2: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
1: दाँतको कस्मेटिक उपचार,
2: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9847840188।
4: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
5: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
4: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
4: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रोफार्म।
4: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
4: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9857820178 र 9134411448।
8: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
9: रक्तदान जीवनदान,
10: महादान रक्तदान, रक्तदान गरी गरौ
11: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारि रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: मिति यही जेठ 30 गते शनिबार,
11: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर 6 रजौरा दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9847909000 र 9558754880।
12: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम विचार मन्थनमा, म उपेन्द्र बस्नेतको। आज हामी वडाको समग्र विकास र आगामी योजनाका विषयमा छलफल र बहस गर्दैछौ। यसको लागि तुल्सीपुर 11 का वडाध्यक्ष मानबहादुर रावत हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रम विचार मन्थनमा।
1: धन्यवाद।
0: तपाईँ तुल्सीपुर उपमहानगरपालिका 11 को वडाध्यक्ष भएको 4 वर्ष पुगिसकेका छैन। यो अवधिमा तपाईँले शिक्षा, स्वास्थ्य, विकास, कृषिमा गरेका महत्वपूर्ण उपलब्धिहरू के हुन्?
1: यो ठ्याक्कै तपाईँले सोधे जस्तै निर्वाचित जनप्रतिनिधिले प्रत्येक वर्ष बजेट बनाउने, बजेट बनाइसकेपछि सामान्यतया वडाभित्र गर्ने विकास गर्ने कुरा रहँदै आउँछ। मैले छुट्टै नयाँ चिज, नयाँ काम केही गरेको छैन। त्यही वडाभित्र रहने सबै जनप्रतिनिधिले एउटै काम गर्नुहुन्छ, शिक्षामा लगानी गर्नुहुन्छ, स्वास्थ्यमा लगानी गर्नुहुन्छ, पूर्वाधारमा लगानी गर्नुहुन्छ, यो लक्षित वर्गमा लगानी गर्नुहुन्छ। त्यस्तै गर्दै 4 वर्ष बित्यो, 5 वर्षमा रन गर्दैछ। समय कस्तो रहेछ जनताले खोज्ने या मतदाताले खोज्ने चिज के रहेछ भने हामीलाई सेवा प्रवाह कस्तो गर्यो भन्ने खालको कुरा हुँदो रहेछ। हामीलाई सेवा प्रवाह हाम्रो जनप्रतिनिधिले कस्तो गर्यो भनेर भन्ने अवस्था हुँदो रहेछ। सेवा प्रवाहको हिसाबले तपाईँले कस्तो सेवा प्रवाह गर्नुभएको छ भनेर सोध्नुभयो भने, क्वेसन गर्नुभयो भने मेरो एउटा जवाब छ। म सेवा प्रवाहमा वडावासीहरू, वडाका सेवाग्राहीहरू असन्तुष्ट हुनुहुन्न, सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो निष्कर्ष हो। मेरो निष्कर्षले मलाई लागेको कुरा सबै सत्य हो? होइन, फेरि पनि होइन। तर तपाईँ आफूले रिसर्च गर्नुभयो, बाहिरका मान्छेले कुरा गर्नुभयो, बाहिरका मान्छेले सोध्नुभयो भने सेवा प्रवाह अध्यक्षले कस्तो गरेका छन् है, सेवा कस्तो दिएका छन् वडामा भनेर भन्नुभयो भने ठिकै छ है। वडा अध्यक्षले टेलिफोन नउठाउने वडा अध्यक्ष होइनन्। सम्बोधन समस्याको सुन्दै नसुन्ने वडा अध्यक्ष होइनन्। समस्या परेको ठाउँमा उभिन्छन्, समस्या परेको ठाउँमा जान्छन्, समस्या सम्बोधन गर्छन्, टेलिफोन उठाउँछन्, निरन्तर रूपमा वडाका मान्छेसँग, वडाका वडावासीसँग जोडिएका मान्छे हुन्। सेवा प्रवाहको हिसाबले चाहे त्यो कार्यालयबाट दिने सेवा होस्, चाहे त्यो फिल्डमा गएर जाने कुरा होस्, ठिकै गरेका छन् भन्ने मैले पनि यस्तो बुझ्छु। र म सेवा प्रवाहको सन्दर्भमा, सेवा प्रवाहको सवालमा म चुकेको छु जस्तो मलाई लाग्दैन।
0: अब तपाईँले टेलिफोनको कुरा उठाइहाल्नुभयो, कतिपय वडा अध्यक्षहरूको फोन नउठ्ने समस्या, गुनासोहरू जनताबाट आउने गर्छ। तपाईँलाई दैनिक कति टेलिफोन आउँछ अथवा सेवा गराइने नागरिकले, जनताले कति पटक दैनिक फोन गर्ने गर्छन् र त्यो फोनमा कस्ता कस्ता खालका फोन आउँछन्?
1: सबै खालका आउँछन्। तपाईँको 9 बजेदेखि अफिस सञ्चालन हुनेभयो भने 7:30 बजे सेवाग्राहीले फोन गर्नुहुन्छ, अध्यक्षज्यू म वडा कार्यालय आउन लागेको छु, हजुर कहाँ आउनुहुन्छ भनेर सोध्नुहुन्छ। कति बजे छ भनेर सोधियो भने 7:30 बजे। उहाँहरूको एउटा खालको कुरा के हुँदो रहेछ भने हाम्रो वडा अध्यक्ष हाम्रो वडामा हुन्छ कि हुँदैन, वडा अध्यक्ष हुन्छ कि कार्यवाहक हुन्छ भनेर वडा अध्यक्षसँग जानकारी लिन खोज्नुहुन्छ। बिहानको फोन राम्रो हुन्छ, बिहानको फोन गुड मर्निङबाट सुरु हुन्छ, नमस्कारबाट सुरु हुन्छ, राम्रो हुन्छ, ठिकै हुन्छ। अनि
0: जब दिन धक्दै जान्छ अनि फोन,
1: त्यस्तो पनि हुँदैन। 2-3 वटा कहिले काहीँ विपदको बेलामा प्रेसरको बेलामा अलि मतदाता के अरे उसमा सेवा गरेर आत्तिनुहुन्छ, यस्तो भइदिए हुन्थ्यो भनेर भन्नुहुन्छ। कहिले काहीँ कस्तो हुन्छ भने प्रहरीमा समस्या पर्यो, प्रहरीमा समस्या पर्यो या इलाकामा केही काम पर्यो, मतदाताको या सेवाग्राहीलाई हाम्रो वडा अध्यक्ष सँगसँगै आइदियोस्, इलाकामा आइदियोस्, ई प्रकारमा आइदियोस् या जी प्रकारमा गइदियोस् या त्यो सिडिओ कार्यालय गइदियोस्, जिल्ला प्रशासनमा गइदियोस्, सँगसँगै गइदियोस् भन्ने अपेक्षा हुन्छ। आइदिनुहोस् भनेर टेलिफोन पनि गर्नुहुन्छ। गाह्रो गाह्रो त्यस बेला हुन्छ, सेवा ओडामा बसेर काम गरिँदै हुन्छ, सेवा गराएको लाइन हुन्छ, समस्या परेछ आइदिनुहोस् भनेर भन्ने बेला कहिले काहीँ जान सकिँदैन।
0: तर तपाईँलाई कहिले काहीँ फोन गर्ने बेला तपाईँलाई हामीले मत दिएको, मतदान दिएर तपाईँलाई जिताएको, तपाईँलाई हाम्रो यति पनि काम नगर्यो भनेर कहिले काहीँ हप्की दप्की भन्ने हुन्छ नि त।
1: हप्काउनुहुन्न, मलाई त म त हप्काएको महसुसै गर्दैन, हप्काएको स्वभावले बोल्दै कुरै गर्नुहुन्न, समस्या पर्यो भन्ने खालको कुरा हुन्छ। म टेलिफोन उठाउँछु है, म टेलिफोन उठाउँछु, यदि टेलिफोन मेरो कुनै परिस्थितिले उठ्न सकेन भने म कल ब्याक गर्छु। यो तपाईँले रिसर्च गर्नुभयो भने, अनुसन्धान गर्नुभयो
0: भनेको ओडाका कुनै पनि नागरिकले मैले गरेको फोन ओडाछिर उठाउनु भएन भन्ने खालको गुनासो तपाईँले हुन दिनु भएको छैन।
1: ओडाको नागरिकले होइन, ओडाको नागरिकले होइन, आम मेरो मोबाइल नम्बरमा टेलिफोन गर्ने मान्छेको,
0: जसले तपाईँलाई चिन्नुहुन्छ, तपाईँसँग काम छ, सम्बन्ध छ, फोन गर्यो भने फोन
1: गर्छ। एउटा चिज सुनाऊ, केही दिन अघि सुर्खेतको पत्रकार महासंघको उपाध्यक्ष हुनुहुन्छ रहेछ, थाहा भएन मलाई, उहाँले समथिङ बुढाथोकी पत्रकार महासंघको उपाध्यक्ष सुर्खेतको हुनुहुँदो रहेछ, उहाँले मेरो मोबाइल नम्बरमा टेलिफोन गर्नुभयो, मेरो सामान, मेरो बहिनीको सामान अस्ट्रेलिया जाँदा छुट्यो, मलेसियामा छुट्यो, तपाईँकै गाउँको एकजना, वडा नम्बर 11 को एकजना मान्छे सँगै जाँदाखेरि बाटोमा छुट्यो, तिनकै ब्यागमा पर्यो, तिनको ब्यागमा रह्यो, त्यो लाउन नि कसरी गर्न सकिन्छ अध्यक्षजी, मद्दत गर्नु पर्यो भनेर भनिसकेपछि म छिनको छिनमा ती मान्छेको घरमा पुगेर, ती मान्छे विदेश जाँदै गर्दा अस्ट्रेलिया जान लागेको एकजना बहिनीको सामान तपाईँको झोलामा परेको रहेछ, छोराको तपाईँको श्रीमानको झोलामा परेको रहेछ, त्यो सामान फिर्ता गर्ने व्यवस्था मिलाइदिनु पर्यो, मलाई फोन आएको छ, तपाईँले श्रीमानसँग टेलिफोन गरेर कुरा गरेर मिलाइ फर्काइदिनु भनेर भन्ने कुरा हो, त्यो सामान फर्काएको छु। सुर्खेतको मान्छेको मतदाता त होइन नि त, चिनेको मान्छे त होइन नि, सुर्खेतको मान्छेको सामान फर्काउनका लागि मैले मद्दत नगरे पनि केही फरक पर्दैन थियो, मैले भ्याएन, मैले चिनेन भइ भन्न सक्थेँ, तर मैले मेरो जिम्मेवारीभित्रको कुरा हो, जिम्मेवारी मेरो जिम्मेवारी पनि
0: भनेको तपाईँले टेलिफोनमा जिम्मेवारी निर्वाह गर्नुभएको छ नि त,
1: गर्नुपर्छ।
0: ठिक छ, अब तपाईँ यो 4 वर्षको दौरानमा यहाँ आइसकेपछि वडामा तपाईँले बजेट कति खन्याउनु भयो, कति काम गर्नुभयो, काम तपाईँले धेरै गर्नुभएको छ किन तपाईँको फेसबुक हेरेर सबै कुरा थाहा हुन्छ, तर त्यो मध्येका महत्वपूर्ण कामहरू तपाईँलाई मैले भनिराखेको छ।
1: एउटा सानो डायरी भरिन्छ, तपाईँलाई मैले काम गरेको, मेरो 4 वर्षको पिरियडमा काम गरेका कामहरू के हुन् भनेर भन्नुभयो भने एउटा सानो डायरी भरिन्छ, त्यो डायरी भरिने गरी काम गरेको छु, हेर्दा देखिने, हेर्नै चाहेन मान्छेले भने छामे पनि भेटिने, आँखा चिम्म गरे पनि भेटिने खालको विकास गरेको छु। अब विकास गरे मैले गरेको छु त सबैले भन्छन्, जनप्रतिनिधिले मैले गरेको छु भन्दैन,
0: सबैले
1: भन्छौ, तर हामीसँग सेवा गराईहरू, हामीसँग वडावासीहरू सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न भनेर हेर्नुभयो भने, अहिले पनि गाउँमा जानुभयो भने वडाध्यक्ष काम गर्नु भएको चाहिँ छैन भन्दाखेरि यो बाटो उरहरीदेखि सुगुरा पुग्ने बाटो कसको कार्यकालमा बन्यो भनेर हेर्नुभयो सोध्नुभयो भने मानभर राजको पालीमा बन्यो र मानभर वडाध्यक्ष भएपछि आयो बन्यो, पहिला धुलो धुलाम्मे हुन्थ्यो, धुलै खानु पर्थ्यो, खोलामा पुल थिएनन्, कलबर थिएनन्, यो जम्मै चिज मानभर आइसकेपछि बन्यो, मानभरले पहलकदमी गरेर बने भनेर भन्नुहुन्छ। ठाडा बाटाहरू छन्, तुलसीपुरदेखि 11 नम्बर वडा, बेल्टाकुरा के अरे सुकौरा बेल्ट पिरगाउँ बेल्टाकुरा हस्नापुर उरहरी यस्तो निस्कने जे ठाडा बाटा छन्, ती ठाडा बाटाहरू उत्तरदेखि दक्षिणतर्फ जाने, तुलसीपुरदेखि दक्षिण जाने बाटाहरू जम्मै बाटा कालोपत्रे बनेका छन्। त्यो कसको पालीमा बने होला भनेर सोध्नुभयो भने त्यो भानुभर रातको पालीमा बने भनेर भन्नुहुन्छ। त्यसपछि तपाईँको विद्यालयहरूका भवनहरू, शान्तिमावी नवलपुरको विद्यालय मर्ज स्थगन गर्ने तयारी भएको विद्यालयलाई त्यसलाई जुरुक्क उठाएर भौतिक संरचना निर्माण गर्ने र विद्यालयमा विद्यार्थी भर्नाको अभियान चलाउने र त्यो विद्यालयलाई व्यवस्थित गर्दै गर्दा आज कक्षा 12 को भर्ना भइरहेको छ, कक्षा 12 सम्म चलेको छ। शान्तिमावी नवलपुर भन्ने ठाउँको विद्यालय एक प्रकारले हेर्न लायकको विद्यालय बनेको छ। अमरमावी उरहरी आफै पनि पहिल्यैदेखि राम्रै बनेको थियो, अझ राम्रो बनेको छ, अझ राम्रो ढंगले चलेको छ। तुलसीपुर उपमहानगरपालिकाभित्र स्वास्थ्यको अवस्था, स्वास्थ्य संस्था, हामी आइसकेपछि स्वास्थ्य संस्थाको बिल्डिङ बनाउने काम र स्वास्थ्यलाई वास्तवमा जनताको आकर्षणको केन्द्र बनाउनु पर्छ भनेर कर्मचारी साथीहरूले पनि सहयोग गर्नुभएको छ र त्यो ठाउँ व्यवस्थित ढंगले बनेको छ। विद्यालय राम्रा बनेका छन्, विद्यालय राम्रो व्यवस्थित बनेको छ, स्वास्थ्य संस्था राम्रा बनेका छन्, बाटा राम्रा बनेका छन्, विभिन्न ठाउँमा पुलहरू निर्माण भएका छन्, कलभर्टहरू निर्माण भएका छन्, सिंचाइका लागि शौचालय के अरे नहरहरू निर्माण भएका छन्, खानेपानीको व्यवस्था राम्रो गरी बनेको छ, तपाईँको ड्याम निर्माण पोखरी निर्माण भएका छन्। तर यिनी पर्याप्त हुन् भनेर सोध्नुभयो भने वडा अध्यक्षले धेरै राम्रा काम गरेका छन्, धेरै काम गरेका छन्, तर हाम्रा घरतिरको यसो त्यहीतिरको कुलो चाहिँ अलिकति बनिया छैन होला, हाम्रो छेउतिरको बनिया छैन भन्ने मान्छे पनि हुनुहुन्छ। फेरि त्यस्तो फेरि राम राज्य भयो केही छैन भनेर भन्ने छ। कति रहेछ काम गर्न, कम गर्न कति बाँकी रहेछ, कति 5 वर्ष पुग्दैछ, ठट्टै ठट्टामा काम गर्छ 5 वर्ष पुग्दैछ। तर हेर्नुभयो भने वडा अध्यक्षले आफ्नो वडालाई साँच्चै परिवर्तन गर्न चाहने परिकल्पनाका साथ संकल्प लियो भने, योजना बनायो भने आफ्नो वडा बदल्न सक्छ, वडा बदल्न सकिन्छ भन्ने खालको निष्कर्ष मेरो रहेको
0: अब
1: यसपटक मात्रै म ओपिनजी भर्खरै म तपाईँलाई 4-7 दिन अगाडिको कुरा मात्रै सुनाउन चाहन्छु। हामी हाम्रो वडामा दङ्गी शरण थारू राजाले राज्य गरेको ठाउँ छ, त्यो दङ्गी शरण थारू राजाले राज्य गरेको दरबार म भग्नावशेष मात्रै अवस्था थियो। केही उसमा केही समय अगाडि पुरातत्त्व विभागले काम पनि गरेको छ। अहिले हामीले लुम्बिनी प्रदेश सरकारबाट बहुवर्षीय बजेट हामीले 8,58,00,000 रुपियाँ पैसाको सुनिश्चितता गरेका छौं। अबको 2-3 दिनका बीचमा त्यो टेन्डर जाँदैछ। त्यो टेन्डर गयो भने 8,58,00,000 रुपियाँले टेन्डर गयो भने त्यो पर्यटकीय स्थलका रूपमा रहन्छ, संग्रहालय बन्छ, सबै मान्छेहरू बाँके बर्दिया कैलाली कञ्चनपुरका मान्छे त छँदैछ, तर त्यो बाहेकका मान्छे बाहिरका मान्छे पनि हेर्न आउने अवस्था सिर्जना हुन्छ, त्यो बन्छ। हामीले अस्ति भर्खरै मात्रै भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट हामीले 4,88,00,000 रुपियाँ बजेट सुनिश्चित गरेका छौं। 25 गतेसम्म भन्ने छ यो जेठको महिना, कम्तीमा ढिलाम पनि यो जेठको महिना टेन्डर जाँदैछ। त्यो उरहरी र पिप्ले डाँडा भन्ने छ वडा, उरहरी र पिप्ले डाँडा पुल जोडिन्छ। त्यहाँको बस्ती कस्तो छ भने दक्षिणतर्फ बबई नदी छ, पूर्वतिर क्वाङखोला छ, उत्तरतर्फ दुधिसोता भन्ने छ, पुरै खेताम खेत छ। त्यहाँको मान्छे सुत्केरी हुने अवस्था भयो भने, सुत्केरी व्यथा लाग्यो भने डोकामा बोकेर लग्ने पनि अवस्था छैन। बर्खाको बेला त्यस्तो स्थिति देखिएको छ, बाटो थिएन, बाटो पनि पुर्याउने कुरा गरेका छौँ, हामी बाटो पनि पुर्याउँदैछौँ त्यो ठाउँ। हामी पुल निर्माण गर्दैछौँ जहाँ 9-10-12 घर मान्छेहरू हुन्, 12-14 घर हुनुहुन्छ, त्यसपछि हामी बेल्टा कुरा हामी निकाल्दैछौँ। विकास सानो सानो मसिनो हिसाबले हेरियो भने मतदाताले खुसी साट्न ठूलो चिज खोज्नुहुन्न, सानो सानो चिजमा पनि खुसी साट्नुहुन्छ, र जनप्रतिनिधिले सानो सानो चिजलाई पनि नजर लगाउनुपर्छ, यो ठाउँ समस्या छ है भन्ने खालको निष्कर्ष पुग्नुपर्छ, र त्यो समाधान गर्नका लागि डायरी मेन्टेन गरेर, डायरी निर्माण गरेर काम गर्न सुरु गर्यो भने काम गर्न सकिन्छ। डायरी निर्माण
0: अब जस्तो वडामा जाने, जस्तो करोड जाला, 1.5 करोडसम्म बजेट जाला, 1,77,00,000 बजेट जाला, तर त्योभन्दा बढी जानेवाला छ,
1: 1 करोड भन्नु नि,
0: 1 करोडसम्म गएको छ बजेट होइन, त्यही 1 करोड बजेटमा कतिपयवटाहरू चित्त बुझाउन तयार हुनुहुन्छ, हिउँदमा बाँझो मारेर पल्टाएको बारीमा डल्लाहरू हुन्छ नि त्यस्तै पल्टिराखेका हुन्छन् कोहीवटाहरू तपाईँहरूले करोडौँ कुरा गरिराख्नु भएको छ कि, यो सम्भव कसरी हुन्छ, अरूलाई पनि सिकाइ हुन्छ कि तपाईँ भन्दाखेरि?
1: त्यो विकास त बजेट भन्ने चिज समानुपातिक ढंगले कहीँ आउँदैन समानुपातिक ढंगले बजेट ल्याउनुपर्छ,
0: कसरी ल्याउने,
1: बजेट ल्याउनको लागि
0: ल्याउने कसरी,
1: मेहनत गर्नुपर्छ। पहिलो 2-3 कुरा चाहिन्छ। 2-3 कुरा के हो भने, बजेट कहिले विनियोजन हुन्छ, बजेट कहिले विनियोजन हुन्छ, बजेट विनियोजन गर्नका लागि के अभ्यासहरू गर्नुपर्छ। अब संघीय सरकारले जेठ 15 गतेका दिन बजेट ल्याउँछ, तर संघीय सरकारमा हामी चैतका महिनासम्म योजना पुर्याइ सक्छौँ कि सक्दैनौँ? वैशाखको 15 गतेसम्म हामीले योजना हामीले लगेर दर्ता गराइसक्छौँ कि सक्दैनौँ? र त्यो दर्ता गराएको योजनालाई हामी मन्त्रीसँग होस्, माननीयसँग होस्, हामी योजना आयोगमा होस् लबिङ गर्छौँ कि गर्दैनौँ? लबिङ गर्ने कुरामा लाग्छौँ कि लाग्दैनौँ? संघीय सरकारको सन्दर्भमा प्रदेश सरकारले असारको 1 गते बजेट ल्याउँछ, प्रदेश सरकारले असारको 1 गते बजेट ल्याउँदै गर्दा हामी जेठको महिना वैशाखको महिनाबाट बजेटका लागि लबिङ गर्छौँ कि गर्दैनौँ? जेठको 12-15 हामीले लबिङ गरिसक्छौँ कि सक्दैनौँ? पहिले बजेट दर्ता गर्छौँ कि गर्दैनौँ? इस्टिमेट सही जान्छौँ कि जाँदैनौँ? हामी त्यो चिजलाई ध्यान दिन्छौँ कि दिन्नौँ? अब 25 गतेको दिन लक हुन्छ, असारको 1 गते बजेट आउँछ, प्रदेश सरकारको बजेट असारको 1 गते आउँछ, अनि 25 गतेबाट लक गरिदिन्छ।
0: त्यो त राजनीतिक पहुँचको कुरा पनि होला नि, चिन्जानको कुरा पनि होला नि यसमा त, हैन?
1: एकैछिन, 25 गतेको दिन लक गरिदिन्छ। तर हामी के भन्छौँ भने असारको 1 गते बजेट आउँछ, जेठको 30 गतेका दिन बजेट देऊ भनेर भन्यौँ भने लक भइसके हुन्छ, आउँछ र आउँदैन नि? हामीले इस्टिमेट गराउँछौँ कि गराउँदैनौँ? हामीले डिपिआर तयार गर्छौँ कि गर्दैनौँ? हामीले हाम्रा कुरा सुनाउँछौँ कि सुनाउँदैनौँ? केही चिज गर्दैनौँ। धेरै साथीहरूलाई हेर्छु मैले, सिफारिस पनि नलगेर हाम्रो बजेट पारिदिनुहोस् भनेर कागजको चुरकुटामा लेखेर दिँदा खोज्नुहुन्छ। काम गर्ने मान्छेलाई कति प्रेसर हुन्छ होला, त्यो चुरकुटा रहन्छ कि रहँदैन होला? यस्ता कुरा छन्। अनि स्थानीय तहले असारको 10 गते बजेट ल्याउँछ, असारको 10 गते स्थानीय तहले बजेट ल्याउँदै गर्दा हामी असारको 10 भन्दा पहिला त्यसको तयारी गर्छौँ कि गर्दैनौँ? हामीले त्योभन्दा अगाडि हाम्रा समस्याहरूलाई देखाउँछौँ कि देखाउँदैनौँ? त्यो समस्यालाई अवगत गराएर इस्टिमेट समेत गरेर हामीले प्रस्तुत अगाडि बढाउने हो भने बजेट पर्न सक्छन्। पहुँचको कुरा पनि हो, अलिअलि चिन्जानको कुरा पनि रहन सक्छ। चिन्जान पनि महत्वपूर्ण चिज हो, तर सधैँभरि एक नाशको बन्छ र बन्दैन नि। तर मलाई कस्तो लाग्दैन भने, मलाई कस्तो लाग्छ ओपेनजी भने, यो बजेट ल्याउनका लागि, विकास गर्नका लागि आफ्नै पार्टीको सरकार हुनुपर्छ। आफ्नो पार्टीको बाहेक अर्काको सरकार भयो भने पैसा आउँदैन भन्ने विषय त मलाई लाग्दैन है। त्यो किन लाग्दैन भने, त्यो हामीले उठाउने एजेन्डा, हामीले उठाउने विषय हाम्रो पार्टीको लागि मात्रै होइन, आम जनताको लागि हो। त्यो ठाउँमा सबै मान्छेले बस्नुहुन्छ, सबै मान्छेले बसोबास गर्ने ठाउँ हो। तर मैले मेरो पार्टीको लागि मात्रै उठाएको एजेन्डा हो र सबैका लागि हो भने सबैलाई समेट्नुपर्छ। अहिले पनि म भन्छु तपाईँलाई, म गजबको चिज सुनाउँछु। म वडा अध्यक्ष भएर आइसकेपछि उपभोक्ता समिति गठन गर्दा एमाले मान्छेका मात्रैको उपभोक्ता समिति मैले गठनै गरेको छैन, गठन गरेको चिजलाई पनि मैले रिजेक्ट गरेको छु। किन गरेको छु भने, एमाले मात्रै त्यो विकासको लाभ लिने हो र? सबै मान्छे मिल्नु पर्दैन? विकासमा सबै मान्छेको सहयोग भएन भने, विकासमा सबै खालका मान्छेहरूको उपस्थिति भएन भने विकास हुन सक्छ? जम्मा जम्मी 3-4 कुरा तपाईँले यो बजेट कति बजेट हो भन्ने कुरा भेला गरेर सुनाइदिने हो भने, आम भेला गर्ने, भेला गरेर कति बजेट हो भनेर सुनाइदिने, यो बजेट कहाँबाट आएको हो भनेर सुनाउने, र यो बजेटले के गर्ने हो भनेर सुनाउने भन्ने हो भने, यो बजेटले के गर्ने हो भनेर सोध्ने, यो बजेट मानव तुलसी रूप महानगरपालिकाको 50 लाख रुपियाँ बजेट हो, यो बजेट 50 लाख हो, तुलसी रूप महानगरपालिकाबाट आएको हो, र यो बजेटले मानव नाला निर्माण गर्ने हो भनेर भन्ने हो भने, मान्छे आम मान्छेलाई भेला गरेर भन्यो भने 50 लाख रुपियाँ पैसा आएको रहेछ, तुलसी रूप महानगरपालिकाबाट आएको रहेछ, यसले नाला बनाउने हो भनेर भन्ने हो भने, त्यहाँको मान्छे आफै जागेर के भन्छ भने, 50 लाखले यति मात्रै काम हुन्छ? ढाट्ने मान्छेलाई, बिमारी गर्ने मान्छेलाई, तलमाथि गर्ने मान्छेलाई ठाउँ अन्त्य गरिदिनुपर्छ। त्यो हामी विकास गर्नका लागि विकासमा आएको पैसालाई दुरूपयोग नहुन दिने तरिका खोजेर जानुपर्छ। उपभोक्ता समिति गठन गर्दा सबै खालका मान्छे अट्ने गरी मात्रै गर्नुपर्छ। म योजना अनुगमन गर्न जाँदा कहिल्यै एक्लै गएको छैन। मैले अहिलेको अवस्थामा कुरा गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेलाई बोलाएको छु, कंग्रेसका साथीहरूलाई बोलाएको छु, एमालेका मान्छेलाई बोलाएको छु, माओवादीका मान्छेलाई बोलाएको छु, राप्रपाका मान्छेलाई बोलाएको छु, राजनीतिक दलका सबै साथीहरूलाई राख्ने कुरा गरेको छु, टोल विकास संस्थाका मान्छेलाई राखेको छु, पत्रकार साथीहरूलाई लगेर गएको छु। एक योजना अनुगमन गर्न जाँदा पनि हामी 50-100 जना मान्छे हुन्छौँ। 50-100 जना मान्छेको टिम जान्छ र त्यो टिमले अनुगमन गर्छ। जहाँ बिग्रिएको छ छिनको छिनमा करेक्सन गर्नुहोस् है, यहाँ त्यो समस्या देखिया छ है, करेक्सन गर्नुहोस् भनेर भन्छौँ हामी प्राविधिकसँग। पहिलो डायलग प्राविधिकसँग कुरा गर्छौँ।
0: भनेको तपाईँले यो विकास निर्माणदेखि लिएर अरू सामाजिक काम पनि गर्नुभएको, सुशासनको न्यायको पछिनि कामकाज भइराखेका छन्, तर पछिल्लो समय हेर्दाखेरि चाहिँ अब यो जोडिएर हेर्दाखेरि तपाईँको सुख दुःख पनि वडा छ सँगसँगै हुनुहुन्छ होइन त?
1: हामीले गरेको कुरा गर्नुहुन्छ भने मान्छे महिला दिदी बहिनीहरू सुत्केरी हुनुभयो भने, ओडाको तर्फबाट सुत्केरी हुनुभयो भने हामीले पोषणको लागि भाले दिने गरेका
0: छौँ। कति भाले गएको
1: सुत्केरी हुँदा भाले दिन्छौ। त्यो भाले दिनुको पछाडिको एउटा मुख्य उद्देश्य के छ भने स्वास्थ्य जनचेतना जगाउने कुरा हो। एउटा एउटा एउटा दिदी बहिनी एउटा बहिनी छोरीहरू गर्भवती हुनुभयो भने 8 पटक स्वास्थ्य संस्थामा गएर चेक जाँच गराउनुपर्छ। 8 पटक स्वास्थ्य संस्थामा चेक जाँच गराउन जानुभयो भने भाले पाउनुहुन्न है। 8 पटक स्वास्थ्य संस्थामा गएर चेक जाँच गराउनुहुन्छ। 8 पटक नियमित रूपमा स्वास्थ्य संस्थामा गएर चेक जाँच गराउने आमाको र बच्चाको स्वास्थ्य अवस्था के छ भन्ने कुरा हाम्रो स्वास्थ्य कर्मी साथीहरूले थाहा पाउनुहुन्छ। स्वास्थ्य जनचेतना जगाउने काम गरेका छौँ र त्यो स्वास्थ्य बच्चा जन्मियो भने हामी भाले लगेर दिन्छौँ।
0: भाले यति किलोको भन्ने
1: 1500 रुपियाँ बराबरको भाले हुन्छ, 1500 बराबरको भाले हुन्छ। हामीले मानौ 1200 रुपियाँको भाले प्राप्त भयो, किन्यो, भेटियो, 1000 भाले भेट्यो भने 500 रुपियाँ बच्चाको मुख हेर्ने भनेर हामी पैसा दिन्छौँ। 1500 रुपियाँ बराबरको हामी भाले दिन्छौँ। 1500 पनि 100, 200, 300 बच्यो भने त्यो बच्चालाई हामी फिर्ता गरिदिन्छौँ, त्यही उसमा दिन्छौँ। हामीले कति रहेछ भनेर भयो भने सरदर 50-60 वर्ष दिनमा भाले जाँदो रहेछ। 60 जति भाले जाँदो 1 लाख रुपियाँ पैसाको हारा है, 90,000 1 लाख रुपियाँ पैसा हुँदाखेरि पुग्दो रहेछ। यसले के चिजको हामीलाई जानकारी गराएको छ भने अहिले तुलसी रूप महानगरपालिकाको वडा नम्बर 11 हामी स्वास्थ्य संस्थामा जानुभयो भने यो महिनामा गर्भवती हुने कतिवटा आमा हुनुहुन्छ भन्ने कुरा थाहा छ, अनि असारको महिनामा कतिजना आमा गर्भवती हुनुहुन्छ कुन गते भनेर थाहा छ, साउनमा कतिजना हुनुहुन्छ भने थाहा छ, भदौमा कति हुनुहुन्छ भने थाहा छ। त्यो हामी सुरुवातबाट सुरु थाहा हुन्छ हामीलाई, यो महिनामा कतिवटा भाले लाग्छ भन्ने कुरा पनि थाहा हुन्छ। हामी त्यतिसम्मको डेटा बेसमा हामी तलतिर हामी उसमा पुगेका छौँ। अनि तपाईँको मान्छे मृत्यु भयो भने हामी 1 केजी कृषकले उत्पादन गरेको घिउ लगेर जान्छौँ, किसानले उत्पादन गरेको घिउ लगेर जान्छौँ। मृत्यु हुँदाखेरि स्वाभाविक रूपले जनप्रतिनिधि सुख दुःखको पनि साथी हो। मतदाता कहाँ भोट माग्न जाने, भोट मागिसकेपछि केही नगर्ने, जाँदै फर्किँदै नफर्कने, सकेसम्म जनप्रतिनिधि नमस्कार नगर्ने भन्ने होइन, हामी मतदातासँग जोडिनुपर्छ भनेर मृत्यु हुँदा घिउ लगर्ने कार्यक्रम बनाएको छ। त्यो घिउ कार्यक्रमलाई हामीले निरन्तरता दिएका छौँ। जो मान्छे हाम्रो वडामा मृत्यु भएर क्रियावश हुन्छ त्यो कहाँ हामी घिउ लगेर जान्छौँ र घिउ दिने कार्यक्रम हामीले बनाएका छौँ। त्यति मात्रै होइन, हामीले कक्षा 1 सामुदायिक विद्यालयलाई माथि उठाउनुपर्छ भन्ने उद्देश्यले कक्षा 1 भर्ना हुने हाम्रो वडाभित्र भर्ना हुने बाल बालिकाहरू सबैलाई 1000 रुपियाँ छात्रवृत्ति दिन्छौँ। 1000 रुपियाँ हामी छात्रवृत्ति दिन्छौँ। कक्षा एकदेखि कक्षा बाह्रसम्म दलित समुदायका केटाकेटी, आज विद्यालय छोड्ने समुदाय को हो भनेर भन्नु भने दलित समुदाय भन्ने निष्कर्षमा पुग्छौँ। दलित समुदायका केटाकेटीलाई 1 देखि 12 दलित बालबालिकालाई के कारणले तपाईँहरूका छोराछोरीले क्लास स्कूल छोड्नुहुन्छ भनेर भन्दाखेरि ड्रेस किन्ने पैसा छैन, कपी किन्ने पैसा छैन, गाह्रो छ भनेर भन्नुभयो भने हामीले कक्षा 1 देखि कक्षा 12 पढ्ने दलितका छोराछोरी केटाकेटीलाई सबै विद्यार्थीलाई हामीले सिलाएर ड्रेस दिने हामीले हाम्रो वडाको तर्फबाट पोसाक दिन्छौँ। हामीले कक्षा एघारमा भर्ना हुने सबै छात्राहरूलाई 11 वडाभित्र कक्षा 11 भर्ना हुने सबै छात्राहरूलाई हामी पोसाक दिने निर्णय गरेका छौँ। हामी ड्रेस दिन्छौँ।
0: काम त धेरै
1: भयो। त्यसपछि तपाईँको सामाजिक रूपले आज हाम्रो समुदाय कस्तो स्थिति बनेको छ भने छोरा पनि व्यस्त छ, छोरी व्यस्त छ, सबै परिवार व्यस्त छ, तर बुढा बाबुआमा हुनुहुन्छ, बाबुआमालाई स्याहार्ने मान्छे छैन। आज मान्छेले हिजोका दिनमा मान्छेले बाबुआमालाई सुधार केन्द्रमा लगेर या उसमा के अरे आश्रममा लगेर मानव आश्रममा लगेर राख्ने कुरा गर्थ्यो, वृद्धाश्रममा लगेर राख्ने गर्थ्यो। त्यो वृद्धाश्रममा होइन समुदायमा असल बुहारीको भूमिका निर्वाह गरेर जसले आफ्ना सासू र ससुरालाई राम्रो शेयर गर्नुभएको छ त्यो राम्रो शेयर गरेको बुहारीलाई टोल विकास संस्थाभित्र छलफल गराएर टोल विकास संस्थाले सिफारिस गरेको आधारमा हामीले बुहारीलाई सम्मान गरेका छौं बुहारीलाई सम्मान गरेका छौं देखिँदाखेरि बुहारी सम्मान बुझ देखिँदाखेरि सामान्य लाग्न सक्छ एउटा समुदायलाई व्यवस्थित गरेर चलाउन सक्ने बनाउन सक्ने बाबु र सासु र ससुरालाई बाह्र आमाको जस्तै स्याहार गर्ने कर्तव्यनिष्ठ बुहारीहरूलाई खोज्ने टर्च लगाएर खोज्ने ओडाले आफै गर्यो भनेर भन्नु होइन हामीले गरेको हामीसँग 44 टोल विकास संस्था छ 44 टोल विकास संस्थाका सबै मान टोल विकास संस्थाबाट बैठक बसेर माइनुट गरेर लिस्टिङ गर्नुहुन्छ
0: भनेको तपाईँहरूले असल बुहारीको खोजी गरिराख्नु
1: बुहारी होइन सम्मानै गरिसक्यो हामी यसपल्ट पनि सम्मान अब सम्मान गर्नका लागि कार्यक्रम छ
0: यो कार्यक्रम अगाडि बढिरहेको छ
1: अगाडि बढ्छ बुहारी सम्मान कार्यक्रम गर्छौं हामी सुत्के के अरे उसमा मान्छेलाई हामी बर्खाको तराई क्षेत्रका मान्छे हौ हामीसँग बर्खाको बेला सर्पको बिगबिगी हुन्छ सर्पको डर हुन्छ सर्पले त्रसित गराउँछ सर्पले टोकेर मान्छेलाई बचाउन नसकिने हुन्छ सर्पले टोक्यो भने उपचार गर्नका लागि जुन ठाउँमा लग्नुहुन्छ नेपालगंज लग्नुहुन्छ घोराई लग्नुहुन्छ तुलसीपुर लग्नुहुन्छ भुटोल लग्नुहुन्छ लमै लग्नुहुन्छ जहाँ लग्नुहुन्छ एम्बुलेन्समा लगेको भाडा ओडाको तर्फबाट हामी तिर्ने गरेका छौं ओडाको तर्फबाट तिर्छौं हामीले एक घर कम्तीमा 10 बुटा खुर्सानी लगाउने खुर्सानी रोप्ने अभियान चलाएका छौं खुर्सानीमा आत्मनिर्भर बन्नुपर्छ है हामी कहीँ कुनै न कुनै चिजमा आत्मनिर्भर बन्नुपर्छ आत्मनिर्भर
0: घरमा खुर्सानी छ 10 बुटा
1: एक 10 बुटा खुर्सानी रोप्नु भएको छ खुर्सानी रोप्नुहुन्छ
0: तपाईँ गएर हेर्नु भएको छ
1: हेरेको छु त मैले कतिपटक आफ्नै भिडियो हालेको छु फलेको टिभीको गरेको छु मान्छेको बीचमा किसानले रोपेको चिजमा गएको छु अब खुर्सानी 10 खुर्सानी रोप्ने अभियान बनाएको छौँ यस्तो कार्यक्रम जो कार्यक्रम हामीलाई पैसा लाग्दैन तर समुदायलाई चेतना छ टोल विकासलाई सशक्त बनाइयो टोल विकासका साथीहरूलाई उत्साहित गरियो भने यो चिज लागू हुने कुरा गरेका छन् र हामीले बजेट अहिले सबै सरकारवालाका बीचमा छलफल गरिरहेका छौँ
0: अब ठिक छ त्यसमा हामी आउँला जस्तो अब तपाईँलाई मैले अझ जोड्नु खोजेँ के भन्दाखेरि किनभने समय पनि घर्किराखेको छ होइन हामीले त्यो समयतिर कुरा गरिसक्नु पर्नेछ फाटाफुट अब तपाईँको 5 कार्यकालको अन्तिम बजेट हो तपाईँले अब ल्याउने बजेट
1: अन्तिम बजेट
0: होइन अब तपाईँलाई काम गर्दा त धेरै काम अझै बाँकी छ वडामा दोहोरिने हो कि पालिकामा आउने हो काम पूरा गर्नको लागि
1: वडामा दोहोरिन्न भन्ने कुराको साथीभाइहरूसँग बीचमा प्रतिबद्धता जाहेर गरेको छु दोहोरिँदैन भनेको छु यति ठूलो प्रेसर छ तपाईँ दोहोरिनुपर्छ भन्नुहुन्छ तर मलाई दोहोरिने मन छैन किन छैन भने हामीले नै ठाउँ खाली गरिदिनुपर्छ एउटा मान्छेले सधैँभरि ठाउँ ओगट्ने राम्रो हुँदैन विकासका लागि
0: यो भनेको अपग्रेड हुने अब होइन
1: अपग्रेड
0: अब
1: हामी जतिको मान्छेलाई अपग्रेड गराउनुहुन्छ हामी जतिको मान्छेलाई अपग्रेड गर्नका लागि तुलसीपुरवासीले मान्नुहुन्छ तुलसीपुरवासी तयार हुनुहुन्छ मेरो तुलसीपुरवासीमा प्रश्न हो हामी जतिको मान्छेलाई तर तुलसीपुरलाई बदल्नका लागि तुलसीपुरलाई व्यवस्थित गर्नका लागि केही गर्न सकिन्छ तर त तुलसीपुरको लागि तयार होस् भनेर भन्नुभयो भने समय भएकै छैन समय आएकै छैन समय नआउँदै धान भर्खर पसाउन सुरु गर्दै गरिया छ एक थरी धान काट्न सुरु गर्नुहुन्छ पोपट्टो बाहेक अर्को चिजै आउँदैन पराल बाहेक अर्को चिजै आउँदैन यति बेला तुलसीपुर उपमहानगरपालिकाको मेयरको स्थानीय तहको चुनाव हुने भनेको 84 वैशाखसम्म होला भनौँ 84 वैशाखमा होला अहिले एक वर्ष अगाडि तुलसीपुरको मेयर को बन्ने भन्ने खालको चर्चा तुलसीपुरको उपमेयर को बन्ने भन्ने चर्चा तुलसी ओडाको वडाध्यक्ष बन्ने को बन्ने भन्ने चर्चा छ यो चर्चा यति धेरै सान्दर्भिक छैन
0: भनेको अब 84 वैशाखभन्दा अगाडि माघ महिनामा फागुनमा यदि त्यो 2-3 महिनामा अथवा भनौँ न तपाईँको चाहिँ मङ्सिरमा सोध्यो भने तपाईँ त्यसमा ठ्याक्क तपाईँले भन्नुहुन्छ
1: मङ्सिर पुसमाबाट अलिअलि चर्चा चलाउन सुरु हुन्छ चल्छ काम गर्ने
0: म पनि हुन सक्छु म पनि योग्य छु भन्न सकिन्छ
1: कसले पत्याउँछ हामी जति बेलाई
0: पत्याउँदैन है
1: कसले पत्याउँछ हामी जति बेलाई कि हुटहुटी मलाई अहिले तत्काल मेयर बन्ने रहर लागेको छ भन्ने नाउँमा मलाई मेयर बनाउँछन् मलाई मेयर बनाउनका लागि मेरो पार्टी तयार छ मलाई मेयर बनाउनका लागि भोट हाल्न मान्छे तयार छन्, त्यो यति यति छिटो म भन्दिनँ, यति छिटो म आत्तिएको छैन, तर तुलसीपुर को चुनाव, तुलसीपुर स्थानीय तहको चुनाव नजिकमा आयो भने, पार्टीले पत्यायो भने, पार्टीले पत्यायो भने, साथीभाइले गर्ने भन्ने खालको निष्कर्षमा पुग्नुभयो भने सोच्ने विषय हो। राजनीति गर्ने मान्छेले
0: तपाईँको दुईटै अप्सन खुल्ला छ, तपाईँ यदि प्रेसर भयो पार्टीले दबाब दियो भने तपाईँ उडामै दुरे तयार हुन्छ, तपाईँ चाहिँ पालिका पनि आउन तयार हुन्छ।
1: तपाईँले मलाई सुकाएर के भन्दै हुनुहुन्छ भने त मेयरको उम्मेद्वार होस् कि वडाध्यक्षको उम्मेद्वार होस् छिटो बन भनेर भन्नुभएको छ, म यति छिटो चुक्दिनँ, मलाई यति छिटो नचुकाउनुहोस्, म वडाध्यक्षको उम्मेद्वार होइन, म वडाध्यक्षको उम्मेद्वार बन्दिनँ, वडाध्यक्षको उम्मेद्वार बन्दैन भनिसकेपछि अधुरा सपना थिए, अधुरा सपना पूरा गर्नका लागि यो त्यो त्यो अनि त्यसपछिबाट त त्यो भएपछि माथि होस् मेयरमा होस् भनेर भन्नुभयो भने मेयरका लागि अहिले मैले म त तुलसीपुरको मेयर हुने भइए भनेर भन्ने खालको कुरा गरेर टिक्छ कि टिक्दैन भन्दा टिक्दै टिक्दैन, टिक्ने अवस्था पनि होइन। निर्वाचनमा टिमको कुरा हुन्छ, निर्वाचनमा पार्टीको कुरा हुन्छ, निर्वाचनमा माहौलको कुरा हुन्छ, निर्वाचनमा सबै फ्याक्टरले काम गर्छन्, जित्नका लागि सबैले गर्छन्। निर्वाचन नजित्ने हो भने त, निर्वाचन नजित्नका लागि हो भने त जसले उम्मेद्वारी हाले पनि हुन्छ, निर्वाचन जित्नका लागि सबै फ्याक्टरले काम गर्नुपर्छ। राजनीति गर्ने मान्छे अब चुनावबाट भाग्छस् भनेर भन्नु भने भागिँदैन, निर्वाचनमा भागिँदैन। राजनीति गर्ने हो भने, राजनीति गर्ने मान्छे निर्वाचनमा जान्छ जानुहोस् भनेर भन्यो भने जाने गइन्छ, तर निर्वाचनमा लागि जान लाग्यो मै जान्छु भन्ने होइन क्या, मै जान्छु भन्ने छैन। साथी तमाम छन् हाम्रो पार्टीभित्र त ठेस लाग्ने गरी साथीहरू हुनुहुन्छ, यत्रो साथीहरूका बीचमा मैले तम्सिकन म त हुँ भनेर भनिकन भोलिबाट मैले कोट हल्लाउन सुरु गरेँ भने मान्छेले के भन्छ। त्यसकारण चुनाव लडिन्छ कि लडिँदैन जाँदै म जान्दैन, जुन ठाउँमा पठाउनुहुन्छ त्यो ठाउँमा टिकेर गर्न सक्छु, काम गरेर देखाउन सक्छु, परिणाम दिन सक्छु, परिणाम दिने गरिकन लाग्न सक्छु, र सबै साथीहरूलाई समेट्ने, सबै साथीहरूलाई एउटै डालोमा राख्न सक्ने, सबै साथी विपक्षी पार्टीहरूसँग पनि सुमधुर सम्बन्ध कायम गर्न सक्ने एउटा ल्याकत बोकेको मान्छे हो। निर्वाचन लड्छस् फेरि सोध्नु, निर्वाचन लड्छस् भनेर भन्नु भने राजनीति गर्ने मान्छे निर्वाचन लड्छ, राजनीति गर्ने मान्छे निर्वाचनबाट भाग्दैन। कुन पदमा लड्छस्, मलाई यो पदमा लड भन्नका लागि मेरो पार्टीले भन्नुपर्छ, जनसमुदायले भन्नुपर्छ, साथीभाइहरूले भन्नुपर्छ, त्यसपछि टुङ्गिन्छ। हुटुटी चुनावमा टिकट नपाएपछि त तलमाथि हुन्छस् भनेर सोध्नुभयो भने चुनावमा टिकट नपाए पनि म हाँसेर बस्छु, तुलसीपुरको बीचमा बस्छु, तुलसीपुरका साथीभाइहरूसँग बस्छु, यहीँ बस्छु, कहीँ विद्रोह गर्दैन, कहीँ तलमाथि गर्दैन। चुनावको टिकट बिना म तलमाथि भइहाल्छु कि भन्ने खालको कहीँ कतै लागेको छैन। र विकास पाँच वर्षका बीचमा ओडाको विकास हेर्दा देखिने छाम्दा भेटिने गरिकन बनाउँछु, विपक्षी पार्टीका मुखबाट, विपक्षी साथीहरूका मुखबाट पनि विकास त गरे है बाबै, त्यो त्यो मान्छेले त विकास गरे है, ओडा अध्यक्षले विकास त गरे है, साँच्चै गरे है, मैले त सक्दैन थिएँ त्यसले त गरे है, समन्वय गरे है, हामीलाई हेपेको होइन है, हामीलाई पेलेको होइन है, हामीलाई तलमाथि गराएको होइन है, विकासमा एकलौटी आफ्ना कार्यकर्तालाई भर्ती केन्द्र बनाएको होइन है, सबैलाई समेटेर गरेको है, पारदर्शी गरेको है, दुई रुपियाँको लोभ गरेको होइन है, तलमाथि केही गरे होइन है भन्ने पाँच वर्षपछि त्यो मूल्याङ्कन हुने गरिने काम गर्छु। काम गर्ने हुटुटी बोकेको जनप्रतिनिधि हुँ, काम गरेर देखाउने उसमा छु।
0: भनेको पार्टीले तपाईँलाई जहाँ फाल्छ तपाईँ त्यही टेक्नुहुन्छ,
1: साथीभाइले पठाउनु भयो
0: हस्, रेडियोसम्म आएर आफ्नो महत्वपूर्ण समय दिनुभएको लागि यहाँलाई धेरै धन्यवाद,
1: धन्यवाद, नमस्ते।
0: तुलसीपुर उपमहानगरपालिका 11 वडाका वडाध्यक्ष मान बहादुर रावसँग गरेको छलफलसँगै आजको विचार मन्थनको समय सकिएको छ, म पनि बिदा हुन्छु, नमस्कार।
2: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
3: गोरखा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
4: यस गोरखा सेकेन्डरी स्कूल तुलसीपुर ढाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना घोषणा गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: फारम वितरण वैशाख 29 गते देखि फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गते देखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गते देखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
4: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558761051 र 9558761052।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
3: भर्ना खुल्यो।
4: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555।
7: खुशीको खबर।
8: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822856576।
7: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
4: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रो फार्म।
4: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ,
4: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558720178 र 9134411448।
10: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: कक्षा 11 भर्ना खुल्यो।
4: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849505052 र 9858722504
11: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
4: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
11: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
12: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ
13: 2082 सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना
12: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ
13: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ
12: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन् साथै यातायातको सुविधा पनि उपलब्ध छ
13: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ
12: सम्पर्क घोराई 9857830715
13: तुलसीपुर 9857861051
12: लमही 9857850707
13: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य
14: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौ त्यसैले आज दुःख पाइयो अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जितेर यसको सरसफाई गरौं है
15: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
14: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
16: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्
14: वनलाई आगोबाट बचाउँ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
17: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश
4: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो
18: देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ पढाइ हुने विषयहरू
4: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साबिक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000 नोट शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ मोबाइल नम्बर 9857821568 9435060 र 9490585816
19: रक्तदान जीवनदान
20: महादान रक्तदान रक्तदान गरी गरौ
17: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भयो
1: हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: मिति यही जेठ 30 गते शनिबार,
1: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858584880।
22: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारी रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति असाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
1: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
0: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98-478-36-596।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन्द्र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।

0: कुनै ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत, मोबाइल नम्बर 98478306027 र 98225227262।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: ViaNet।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डीफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्यौ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बगिरहने रुघाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलबासेद्वारा बिरामी जाँच भइरहेको छ
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286
7: दैनिक विशेषज्ञ सेवा सहित

0: चौबिसै घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान फोन नम्बर 082520601, मोबाइल 97487061 र 98107380।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98577206756।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आईसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 082520686 र 590475।
8: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन, विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
9: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाई सँगसँगै

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, डाँट दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: गोरखा सेकेंडरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
1: यस गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूहका लागि 240 जना।
1: थप जानकारीका लागि गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9858761051 र 9858761052।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
3: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
4: डाक्टर द्वारा उपचार हुने रोगहरू
3: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
4: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: रक्तदान जीवनदान
6: महादान रक्तदान रक्तदान गरी गरौं
1: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 30 गते शनिबार, समय बिहान 7 बजेदेखि।

0: योजनालाई साकार पार्ने भर पर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रोफार्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9814411448।
2: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: सबैभन्दा पहिले मुख्य खबर राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने भैरवाको तापक्रम 41 डिग्री पुग्यो गर्मी अझै बढ्ने दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदै घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आजै नेपाल र मलेसियाको खेल नेपाल खबरमा अब पूरा खबर भारत भ्रमणमा रहनुभएका राष्ट्रपा सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ वहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछाने बीच हिजो भएको भेटमा सहभागी राष्ट्रपा सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ तर मिति भने टुंगो लाग्न बाँकी छ राष्ट्रपा सभापति लामिछाने भने पर्सी दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा बढ़ी समयसम्म भेटवार्ता गर्नुभएको थियो अस्ति मंगलबार भारतीय विदेश मन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग पनि भेटवार्ता भएको थियो लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ हिजो सबैभन्दा बढ़ी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ हिजो काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ मध्य प्रदेशमा तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानी

0: कमी, थकान, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न डाक्टरले सल्लाह दिएका छन्। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति, भाषा भाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपालले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको सम्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव, कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मदत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कै तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक, कान, घाँटी, छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: लाभ लिनु हुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी 160 संरचना हटाएको छ। यही जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। पोखराको वडा नम्बर 18 को अन्धेरी कुनादेखि शुरू भएर वडा नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वडा नम्बर 6 गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। यसै गरी महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्रै आफै हटाउन आग्रह गरेको छ। महानगरपालिकाले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। फिर्के खोलामा बढ़दो अतिक्रमण, फोहोर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोला घरका संरचना हटाएको हो। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायामको मनसून मौसम प्रतिकूलता र पर्यटकीय अफ सिजन लगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने पनि जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तीमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लड़ाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै स्पष्ट हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट संचालित हिजबुल्लाह समूह र इजरायली सेना बीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनान बीचको युद्ध अन्त्य गर्नुपर्ने इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 20 ओभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाइन्, त्यस्तै रूबिना छेत्रीले 24 रन बनाइन्। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपाली समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कप का लागि छनौट हुनेछन्। यसै गरी एसियाली खेलको छनौट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार दिउँसो 12:15 बजे शुरू हुनेछ। चीनलाई पराजित गर्दै दुवै टोली यसअघि नै एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। चीन लगातार 2 खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएपछि नेपाल र मलेसियाले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। समूहमा विभाजन गरिएको छनौट प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष 2 टोली एसियाली खेलकुदका लागि छनौट हुने व्यवस्था छ। अर्को समूहबाट हङकङ र ओमानले पनि एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेका छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। एसियाली खेलकुद आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ़ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदिए घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आज नेपाल र मलेसियाको खेल।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: खास जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हरजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97487-0711 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
11: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पथरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0141-29
5: खुसीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
13: घर घरमा के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
15: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भो बोलादै, के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
19: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन पिर गरेकी नानी, जाउँ ल मसँग, सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चाचाको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: छोराले खोजेको,
24: आमाले रोजेको,
23: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
24: गृहपति,
23: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर,
24: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
23: का लागि आधिकारिक विक्रेता
24: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन, दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
23: सम्पर्कका लागि फोन
24: 08259073 र मोबाइल 9808864071।
23: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
24: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
25: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त? अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
26: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
25: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
27: हामी कहाँ साल, सिस्टो, असरा, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
0: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका छ, गुमरासोक डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578 23894, 98478 14894।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत। मोबाइल नम्बर 9848306027 र 9825227062।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
3: खुशीको खबर।
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822856576।
3: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: किसानहरूका लागि खुशीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
5: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9010126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुगाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904, मोबाइल नम्बर 98689773735 र 98578858286।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
5: यस गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
5: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङ, मोबाइल नम्बर 98578161051 र 98578161052।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
8: 10 बेड आईसीयू सेवा
9: 10 बेड एनआईसीयू सेवा
8: 10 बेड एसडीयू सेवा
9: नर्मल डेलिभरी तथा सीएस सेवा
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
10: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू
12: दन्त परीक्षण तथा परामर्श सेवा
11: दाँतको एक्सरे
12: दाँत सफा गर्ने
11: दाँत निकाल्ने
12: दाँत भर्ने
11: दाँतको जरादेखि उपचार गर्ने
12: कृत्रिम दाँत लगाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
11: दाँतको कस्मेटिक उपचार
12: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
13: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 98578-25188 र 98478-40188
14: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
15: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
14: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
15: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
14: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452-27974 सेवा गर्ने मौका दिनुहोस्
16: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
17: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
18: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
18: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97487-060-11 र 98578-40601
19: भर्ना खुल्यो
20: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
19: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 082-525-955
21: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
22: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
21: हामी कहाँ उपलब्ध सेवाहरू
23: दाँत निकाल्ने
21: नयाँ दाँत राख्ने
23: झिक्न नपर्ने गरी दाँत राख्ने
21: दाँत भर्ने दाँत सफा गर्ने
23: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
21: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
1: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
24: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
24: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
25: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
26: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
27: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
26: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490585816।
28: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
29: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
28: फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
29: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
28: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
29: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
28: सम्पर्क घोराई 9857830715,
29: तुलसीपुर 9857861051,
28: लमही 9857850707।
29: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
30: रक्तदान जीवन दान,
31: महादान रक्तदान, रक्तदान गरी गरौ।
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: मिति यही जेठ 30 गते शनिबार,
4: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ चौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858754880।
6: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कक्षा 11 मा भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849505052 र 9978822504।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857822915।
0: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो।
1: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825200316 र मोबाइल नम्बर 9847736596।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
0: सृजना नर्सरी एन्ड एग्रोफर्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
0: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफर्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
1: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9857820178 र 9134411448।
4: सृजना नर्सरी एन्ड एग्रोफर्म, हरियाली जीवनको सुन्दर शुरुवात।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
0: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: हाम्रो वनमा ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है। बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
6: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
5: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
7: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
5: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
9: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई

0: र बचाऊ।
1: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825 2925, मोबाइल 98578 2925।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825211904, मोबाइल नम्बर 98699777335 र 98578258952।

0: परिचय।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9858725188 र 9848404188।
8: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
9: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
8: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
9: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
8: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
10: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
11: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
12: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू:
15: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
15: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
13: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
16: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
17: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
18: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गए सन्च हुन्न भने?
17: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
19: हामी कहाँ उपलब्ध सेवाहरू:
20: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
21: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
22: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
23: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
13: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
14: हाम्रा सेवाहरू: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
24: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
25: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
14: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
13: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-595-601, मोबाइल 97-487-060-11 र 98-10-87-31-80।
26: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
14: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
1: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर पाँच ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
3: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
5: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828-0149-29।
2: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
7: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
9: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
9: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
7: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
9: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
27: भर्ना खुल्यो।
2: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
27: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ डाङ, फोन नम्बर 0825209555।
28: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
29: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागी आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
5: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
6: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
7: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
1: कक्षा 11 भर्ना खुल्यो।
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98449050552 र 98578722504।
9: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
11: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578423894 98478493।
12: छोराले खोजेको
13: आमाले रोजेको
12: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
13: गृहपति
12: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर,
13: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
12: तुलसीपुरका लागि आधिकारिक विक्रेता
13: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा,
12: सम्पर्कका लागि फोन
13: 08259075753 र मोबाइल 9808864071।
12: दुवै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
13: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
14: सूचना गोर्खा ग्रुप डांग द्वारा संचालित गोर्खा इंटरनेशनल पब्लिक सेकेंडरी स्कूल घोराई, गोर्खा सेकेंडरी स्कूल तुलसीपुर र गोर्खा मोडल सेकेंडरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूह मा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
15: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
14: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूह का लागि 2.8 र व्यवस्थापन समूह का लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेट बाट निकालिएको ग्रेड सिट बाट आवेदन दिन सकिनेछ।
15: सामुदायिक विद्यालय का विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
14: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
15: अन्य विस्तृत जानकारी का लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
14: सम्पर्क घोराई 98578-30-715,
15: तुलसीपुर 98578-61-51,
14: लमही 98578-50-707।
15: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
16: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
17: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पूर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 98478-30-627 र 98225-22762।
16: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
18: खुशीको खबर।
19: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
21: मोबाइल नम्बर 98680-79194 र 98228-56576।
22: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
23: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
24: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
23: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578-21568, 98435-060-49 र 98490-85816।
25: रक्तदान जीवनदान।
26: महादान रक्तदान, रक्तदान गरी गरौं जीवनदान।
0: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारि रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: मिति यही जेठ 30 गते शनिबार,
0: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
4: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति असाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
1: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
0: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98-478-36-596।
0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फर्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडेउलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फर्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
0: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-578-20-178 र 98-134-11-448।
4: सृजना नर्सरी एन्ड एग्रो फर्म, हरियाली जीवनको सुन्दर शुरुआत।
5: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
6: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
5: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
7: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
5: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
9: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
9: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूहका लागि 240 जना।
9: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
10: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
2: जनहितमा रेडियो प्रकृति

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: ओहो ल पढ्नुस् त यो खबर आज पनि रुख काटेछ हैन यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै
2: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिदैन रुख नभएपछि
1: त्यही त खै यिनलाई चेत किन नआउला
3: जताभावी रुख नकाटौं वातावरणलाई स्वच्छ राखौं
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी
5: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊ
6: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ

0: आफ्ले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
1: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो
3: विस्तृत जानकारी को लागि चिनारी हस्पिटल प्राली गोलाइन तुलसी पुरदान फोन नंबर 0825206601 मोबाइल 97487071 र 98107031380
4: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो
6: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाई हुने विषयहरू
5: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000 नोट शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ मोबाइल नम्बर 98578211568 98435060 र 98490585816
7: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके।
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड।
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478333923 र 97492965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
10: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारो रोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0141-29
6: कक्षा 11 भर्ना खुल्यो।
5: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 98449-50052 र 98578-22504
11: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक

0: घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाथ्यौ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
0: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869077735 र 9858858286।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रदौरा, दाङ।
3: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
7: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858840601।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
3: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847636596।
10: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
11: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
1: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306627 र 9825227062।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर दाङ।
4: आ...

0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
1: हामी कहाँ उपलब्ध सेवाहरू?
2: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
4: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
5: छोराले खोजेको,
6: आमाले रोजेको,
5: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
6: गृहपति,
5: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर।
7: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
5: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
5: सम्पर्कका लागि फोन
7: 08259075 र मोबाइल 9808864071।
5: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
4: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
5: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
6: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
5: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
7: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
5: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
9: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल

0: तुल्सीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
1: 2082 सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
0: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
1: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
0: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
1: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
0: सम्पर्क घोराई 98578-30-715,
1: तुलसीपुर 98578-61-51,
0: लमही 98578-50-707।
1: गोर्खा स्कूल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
2: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
3: तपाई सँगसँगै

0: रक्तदान जीवनदान
1: महादान रक्तदान रक्तदान गरी करौं जीवन दान।
2: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: मिति यही जेठ 30 गते शनिबार।
2: समय बिहान 7 बजेदेखि। स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
4: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो,
2: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल, सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई, दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा एघारमा विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
1: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क रु 1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 डाङ, मोबाइल नम्बर 98578121568, 98435060 र 98490-85816। खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
0: किसानहरूका लागि खुशीको खबर,
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
3: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
4: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
3: त्यही त खै, यिनलाई चेत किन नआउला?
5: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
6: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
7: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
8: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश। बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

0: सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, विश्वमा बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ़्दो र एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको माडी गाउँपालिका दुई ब्याङ खोलामा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ। बिहान करिब 8 बजे भएको दुर्घटनामा एक महिला र दुई पुरूषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको छ। प्रहरीका अनुसार जीप गाड़ी सड़कबाट करिब 600 मिटर तल खसेको छ। दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय घरती गाउँबाट प्रहरी टोली खटिएको पनि श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 774 वटा विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। भन्सार छरी गरेको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेमजाबाट गैराती सशस्त्र प्रहरी बलले ती गाड़ीहरू नियन्त्रणमा लिएको हो। यसै गरी नुवाकोटको पासाङ लामो सड़क खण्डबाट समेत 2 वटा गाड़ी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका गाड़ीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी छ। अबका केही दिन मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका केही क्षेत्रमा गर्मी बढ़े पनि देशका हिमाली तथा पहाड़ी भागमा भने वर्षा हुने सम्भावना छ। आजदेखि पर्सीसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएको छ। राष्ट्रसंघीय मुख्यालयमा भएको छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। न्यूयर्कको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ़ गर्नुपर्ने बताउनुभयो। वहाँले राष्ट्रसंघीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र नभई साझेदारी र ऐक्यबद्धता मार्फत अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, पालिका, निजी क्षेत्र तथा अरू सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाइ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज 200 रूपियाँले घट्यो। ट्राफिक कार्यवाहीमा काठमाडौँ उपत्यकाबाट एकै दिन 22,76,000 राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल
2: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै

0: सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
3: 90 MHz एतिन्जेल हामीले रोल्पामा भएको जीप दुर्घटनामा 3 जनाको ज्यान गयो। कोरोला नाकाबाट भित्रिएका 774 वटा गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो र अस्ति समान भावमा कारोबार भएको सुनको भाव आज तोलामा 200 रूपियाँले घटेको छ। आज सुन तोलामा 3,11,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि सोमबार 3,10,900 रूपियाँमा कारोबार भएको सुनको भाव अस्ति मंगलबार 400 रूपियाँले बढ़ेको थियो। हिजो सुनको भाव अस्ति मंगलबार जस्तै तोलाको 3,11,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 85 रूपियाँले घटेको छ। हिजो तोलाको 5,370 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 85 रूपियाँ घटेर तोलाको 5,285 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कार्यवाहीबाट एकै दिन 22,76,000 भन्दा बढ़ी राजस्व संकलन भएको छ। हिजो एकै दिन 2,445 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेपछि 22,76,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 128 जना, नियम विपरीत राइड शेयरिङ गरेका 160, संकेत बत्ती उल्लंघनकर्ता 141 र तीव्र गतिमा गाड़ी हुइक्याइएका 183 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 43, निषेधित क्षेत्रमा हर्न बजाउने 123, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 14, एकतर्फी सड़कमा गाड़ी चलाउने 166 र अरू नियम पालना नगरेका 1,487 जनालाई कार्यवाही गरिएको कार्यालयले जनाएको छ। अब विदेशको खबर। आज निर्दोष बाल बालिकामाथि हुने आक्रमणका पीड़ितको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1982 मनाउन थालेको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बाल बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लंघनप्रति विश्वभर ध्यानाकर्षण गराउनु हो। संयुक्त राष्ट्र संघका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बाल बालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थामा छन्। हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बाल बालिका प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेजले सार्वजनिक गर्नुभएको बाल बालिका र सशस्त्र द्वन्द्व सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेका छन्। प्रतिवेदनमा विश्वभर 22,495 बाल बालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको उल्लेख छ। प्रतिवेदनमा सबैभन्दा बढ़ी उल्लंघनका घटना इजरायल र प्यालेस्टिनी क्षेत्रमा 8,554, कंगोमा 4,043, सोमालियामा 2,568 र नाइजेरियामा 2,436 तथा हाइटीमा 269 अभिलेख गरिएका छन्। अब खेल सम्बन्धी खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 51 रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 62 रन मात्र बनाउन सक्यो। भूटानका लागि डेचेन वाङमोले 60 बलमा सर्वाधिक 39 रन बनाइन्। चाँडो ओमले 11 रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन। छन्। नेपालको बलिङतर्फ रूबिना छेत्रीले 3 तथा रिया शर्माले 2 विकेट लिइन् भने कविता कुवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल 20 ओभरमा 113 रन बनाएर अल आउट भएको थियो। नेपालका लागि सीता राणा मगरले 28 बलमा सर्वाधिक 37 रन बनाइन्। रूबिना छेत्रीले 24 रन जोडिन् भने सोनी पाक्रिनले 13 र सम्झना कुमारीले 10 रन बनाइन्। भूटानका लागि सोनाम र छेरिङ जाङमोले समान 3-3 विकेट लिए। पहिलो खेलमा हिजो कतारलाई 8 विकेटले हराएको नेपाल समूह डीमा लगातार दोस्रो जीत निकाल्न सफल भएको हो। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ छन्। नेपालले समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोरला नाकाबाट भित्रिएका 774 गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै, हिमाली तथा पहाड़ी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ गर्नुपर्नेमा नेपालको जोड़, सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, विश्वमा बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ़्दो। र एसएससी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मीठो बोलौं, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
1: जनहितमा रेडियो प्रकृति

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
2: सृजना नर्सरी एन्ड एग्रोफार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
2: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
2: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
1: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9131414648।
3: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
4: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
5: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
6: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
5: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
7: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
5: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
9: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
10: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
9: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म।

0: जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
1: सम्पर्क घोराई 98578 30 715,
0: तुलसीपुर 98578 61 51,
1: लमही 98578 50 707,
0: गोर्खा स्कूल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082520601, मोबाइल 97487061 र 98107031380।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478 33923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
10: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228 0149।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचोर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ, फोन नम्बर 082520005, मोबाइल नम्बर 98578 21524 र 98578 22915। खुसीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ।

0: बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल, तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
1: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
4: भर्ना खुल्यो।
0: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ डाङ, फोन नम्बर 0825209555। स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
0: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
7: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, तपाई सँगसँगै।

0: എന്റെ ഇംഗ്ലീഷ് വലിയ പൊരുത്തത്തിൽ
1: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
1: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
3: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
4: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
1: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
4: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
5: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
6: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
7: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
9: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
10: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
9: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
8: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
11: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9478814894
4: कक्षा 11 भर्ना खुल्यो
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849505052 र 9578822504
12: छोराले खोजेको
13: आमाले रोजेको
12: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
13: गृहपति
12: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाउ स्वाद गुणस्तर र भरोसाको संगम अब त थन खुसीको खबर
13: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
12: तुलसीपुर का लागि आधिकारिक विक्रेता
13: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिक को पूर्व पट्टी कुनामा
12: संपर्क का लागि फोन
13: 08259075753 र मोबाइल 9808864071
12: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
13: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
14: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
15: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरु सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227262
14: इमेल itstore.dang@gmail.com मिडवेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
16: खुशीको खबर
17: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
18: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक
17: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म
18: थप जानकारीको लागि
17: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
18: मोबाइल नम्बर 9680719194 र 9822186576
19: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
20: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो
21: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ पढाइ हुने विषयहरू
20: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000 नोट शनिबार र अन्य बिदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ मोबाइल नम्बर 9578821568 9435060 र 9490585816
19: किसानहरूका लागि खुसीको खबर
20: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
19: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971
22: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
23: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
24: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको गरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ थप जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फैक्ट्री नजिक संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327695 र 9810126000 एक पटक सेवा करने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004, मोबाइल नम्बर 98689773735 र 98578258286।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाज केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
0: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9847840188।
4: रक्तदान जीवनदान,
12: महादान रक्तदान, रक्तदान गरी गरौं
11: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: मिति यही जेठ 30 गते शनिबार,
11: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9857854880।
14: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर, दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
6: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
6: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-1085-9772।
8: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
9: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गैस हुन्छ भन्नु भने
8: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
10: हामी कहाँ उपलब्ध सेवाहरू?
11: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
10: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98-578-35952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
13: सब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको बारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
14: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
15: ViaNet
0: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
3: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596।
17: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
18: डाक्टरद्वारा उपचार हुने रोगहरू
17: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
18: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुका सम्म।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृतिमूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। अझै पनि छुवाछुत कायमै रहेको दलित समुदायका नागरिकहरूको भनाई।
2: दलितलाई केही अब अगाडि बढाउन दिने, पछाडि पार्ने, दलितलाई पछि राख्न खोज्ने, सब आफ्नै प्रोग्राम मिलाइसकेपछि बल्ल तिनीहरूलाई बोलायौँ भन्ने यसो बहाना मात्रै पार्ने, छुवाछुतको लागि पनि भेदभाव त हुन्छ, गाउँघरमा त भइकै छ।
1: यथार्थपरक बजेट निर्माणमा लुम्बिनी प्रदेश सरकार, दाङको तुलसीपुरका बोर्डिङहरूमा जंक फूड बिक्री बन्द गर्नुपर्नेमा जोड़, रोल्पामा जीव दुर्घटनामा परि ज्यान गएका 3 जनाको शनाखत।
0: कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री शर्माद्वारा संसद बैठक अवरूद्ध, 24 घण्टामा विपद जर्ने घटनाबाट 5 जनाको ज्यान गयो। ट्राफिक कार्यवाहीमा एकै दिन 22,76,000 राजस्व संकलन।
1: र विदेश खबरमा, ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध, खेल खबरमा भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2083-84 बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना संकलन गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 33 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरे अन्तर्गत मन्त्रालयहरूलाई योजना छनौटको सिलिङ पठाइएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तुलाले संघीय सरकारबाट प्राप्त बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूले स्थानीय तहबाट प्राप्त योजनालाई सूचीकृत गर्ने काम गरिरहेका छन्। वास्तुलाले मन्त्रालयगत रूपमा योजना संकलन गर्ने काम भएपछि बजेटको सिलिङभित्र रहेर प्राथमिकताका आधारमा योजना छनौटका लागि विषयगत मन्त्रालयसँग छलफल गरिने बताउनुभयो। उहाँका अनुसार बजेट निर्माण प्रक्रिया अन्तर्गत हाल मन्त्रालयलाई आफ्नो मातहतका योजना र कार्यक्रम संकलन सँगसँगै योजनाहरू प्रणालीमा राख्नका लागि समन्वय दिइएको छ। सोही अनुसार प्रदेश मातहतका मन्त्रालयहरूबाट पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद लगायतका योजना संकलन भएका छन्। प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता विकास र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। सचिव वास्तुलाले विशेष गरी प्रदेश गौरवका आयोजना सँगसँगै निर्माणाधीन अवस्थामा रहेको विकास निर्माणका आयोजनाहरूलाई प्राथमिकता दिएर बजेट निर्माण

0: गर्नै पर्ने बाध्यात्मक व्यवस्था रहेको छ।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्री समावेश भएका छन्। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टीबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी समेत तोकिएको हो। पुनर्गठित मन्त्री परिषद अन्तर्गत एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डेलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको स्थानमा अहिरेलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ 25 गते सोमबारका लागि तय गरिएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले संस्थागत विद्यालयहरू अर्थात बोर्डिङहरूको गेटमै हुने जंक फूडको बिक्री वितरण रोक्न सके बाल बालिकामा देखिने कुपोषणको दर उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत स्थानीय खाद्य वस्तुको पहिचान तथा प्रवर्धन सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मेयर खड्गाले कुपोषण विरूद्धको अभियानमा विद्यालय, अभिभावक र समुदायको संयुक्त भूमिका आवश्यक रहेको बताउनु भएको हो। उहाँले बाल बालिका र अभिभावकलाई पोषण र कुपोषण सम्बन्धी शिक्षा दिन जरूरी रहेको उल्लेख गर्दै अस्वस्थकर खानाको बढ़दो प्रयोगले बाल बालिकाको स्वास्थ्यमा नकारात्मक असर परेको बताउनुभयो। विद्यालयको गेटमै जंक फूडको व्यापार भइरहेको छ। यस्ता खाद्य वस्तुको प्रयोग नियन्त्रण गर्न सके कुपोषण न्यूनीकरणमा ठूलो योगदान पुग्छ। मेयर खड्गाले भन्नुभयो, तुलसीपुरमा कुपोषणको अवस्था र चुनौतीबारे कार्यक्रममा जनस्वास्थ्य निरीक्षक विमल केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार वैशाख 16 गतेदेखि जेठ 5 गतेसम्म विभिन्न ओडामा सञ्चालन गरिएको पोषण स्क्रीनिङ अभियानमा 5467 जना बाल बालिकाको परीक्षण गर्दा 477 जना अर्थात 8.6% कुपोषण देखिएको छ। जसमध्ये 411 जना बाल बालिकामा मध्यम खालको तथा 59 जना बाल बालिकामा कड़ा खालको कुपोषण भेटिएको हो। तुलसीपुर उपमहानगरपालिका भित्र रहेका 21 स्वास्थ्य संस्था मार्फत 127 जना दक्ष स्वास्थ्य कर्मी र 185 जना महिला स्वास्थ्य स्वयंसेविकालाई समुदाय स्तरमा परिचालन गरी स्क्रीनिङ गरिएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका अनुसार कड़ा खालको कुपोषण स्वास्थ्य शाखा प्रमुख ओमपी नेउपानेका अनुसार कड़ा खालको कुपोषण देखिएका क्षेत्रलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीय खाद्य वस्तुको प्रयोग बढ़ाउने, पोषण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा जोखिममा रहेका बाल बालिकाहरूको नियमित निगरानी गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशव राज पार्धे, स्वास्थ्य शाखा प्रमुख ओमपी नेउपाने, विभिन्न ओडाका ओडा अध्यक्ष तथा सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यशालाले स्थानीय उत्पादनको प्रवर्धनसँगै पोषण सुधारका लागि समुदाय स्तरमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको पनि आयोजकले जनाएको छ।
1: कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले एक्लैले संसद अवरूद्ध गर्नुभएको छ। हिजो संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको बैठकमा शर्माले शुरूमै राष्ट्रियताको सवाल उठाउँदै संसद अवरूद्ध गर्नुभएको हो। केन्द्रमा प्रधानमन्त्री बालेन शाहले भारतको भूमि पनि नेपालले मिचेको भनाईको विषयमा प्रदेश सभामा कुनै छलफल नभएको शर्माले बताउनुभयो। नेकपाले कार्यवाही गरेपछि अदालत पुग्नुभएका शर्मालाई अदालतले प्रदेशसभा सदस्य नै कायम राखेको छ। सभामुख नन्दा गुरूङले सरकारको आधिकारिक धारणा आउने बताइरहे पनि शर्माले भन्ने मान्नु भएको छैन। 38 मिनट संसदमा उभिएका शर्माले नमानेपछि सभामुख गुरूङले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो।

0: पशुपालन व्यवसायलाई थप उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाको आयोजनामा युरिया मोलासिस मिनरल ब्लक सम्बन्धी निर्माण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। तालिम उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्गाले पशुहरूको स्वास्थ्य सुधार, पोषण व्यवस्थापन र उत्पादन वृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। उहाँले पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउँदै किसानलाई आत्मनिर्भर बनाउन आवश्यक सिप र प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मेयर खड्गाले स्वस्थ पशुबाट दूध, मासु तथा अन्य उत्पादनमा वृद्धि हुने भएकाले किसानको आय आर्जन समेत बढ़ने बताउनु भएको हो। स्थानीय स्रोत र साधनको उपयोग गरी पशुपालन क्षेत्रलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको छ। यसै गरी तुलसीपुर 15 वडा अध्यक्ष समेत रहेका कृषि समितिका संयोजक लक्ष्मण चौधरीले कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्दै देशलाई आत्मनिर्भर बनाउने दिशामा किसानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। उहाँले आधुनिक प्रविधि र वैज्ञानिक अभ्यास मार्फत कृषि तथा पशुपालन क्षेत्रलाई प्रतिस्पर्धी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रमबारे जानकारी दिँदै पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीले युरिया मोलासिस मिनरल ब्लक पशुका लागि आवश्यक पोषक तत्व उपलब्ध गराउने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले तालिमपछि किसानहरूले प्रयोगत्मक रूपमा समेत काम गर्न सक्ने गरी आवश्यक मेसिन उपलब्ध गराएर पालैपालो अभ्यास गर्ने व्यवस्था मिलाइने समेत जानकारी दिनुभएको छ। डाक्टर ओलीका अनुसार यस्ता मिनरल ब्लकले पशुको पाचन प्रणाली सुधार गर्न, पोषण अभाव कम गर्न र दूध र मासु उत्पादन बढ़ाउन सहयोग पुर्याउँछ। किसानलाई व्यावहारिक ज्ञान प्रदान गरी पशुपालन व्यवसायलाई अझै प्रभावकारी र लाभदायी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिममा तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका विभिन्न वडाका पशुपालक किसानहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानले पशुपालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
1: आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपालको संविधानले सबै जात जाति भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प समेत गरेको छ। तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक हुँदा पनि व्यवहारमा भने कार्यान्वयन नभएको भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। जाति तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068ले जाति वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मदत गर्न, दुरूस्थान गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरूस्थान गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था समेत रहेको छ। हरेक वर्ष यस्ता सचेतनामूलक कार्यक्रम गर्दै आए पनि जातीय छुवाछुत भने अझै अन्त्य हुन नसकेको दलित समुदायका नागरिकहरूको भनाई छ। यसै विषयमा सहकर्मी चेतन ओलीले तयार पारेको एक रिपोर्ट।
0: जातीय छुवाछुत अन्त्य भनेर कानूनमा लेखिए पनि कागजमै सीमित भएको दलित समुदायका नागरिकहरू बताउने गर्दछन्।
2: हाम्रो समाजमा अझै पनि दलितलाई विभिन्न क्षेत्रमा विभेदसँगै पछाडि पार्ने गरिन्छ। दङ्गीशरण गाउँपालिका 1 पूर्ण बहादुर नेपाली:
3: मैले अब भोगेको कुरा है, अब जस्तै गाउँघरमा कार्यक्रम भयो पछाडि पारेकै छैन, अब दलितलाई केही अब अगाडि बढाउन दिने, पछाडि पार्ने, अलिक दलितलाई पछि राख्न खोज्ने, सब आफ्नै प्रोग्राम मिलाइसकेको बल्ल तिनीहरूलाई बोलायौँ भन्ने यसो बाहना मात्रै पार्ने छुवाछुतको लागि पनि भेदभाव त हुन्छ, गाउँघरमा त भइकै छ।
2: विगतको तुलनामा केही परिवर्तन भए पनि अझै जातीय छुवाछुत पूर्ण रूपमा न्यूनीकरण हुन नसकेको उहाँको अनुभव छ।
3: अहिलेकोमा अलिकति भिन्न छ, किनभने पहिला अलिक अलिक पछि सर है भन्ने ठाउँमा अलिक अगाडि है भन्ने अलिक अहिले भेदभाव त अलिक नजिकै छ, अलिक भेदभाव पनि हरिहरिन त लाग्छ, तर अझै सामने त त्यसरी अझै हरिया छैन।
2: 2062-63 जनआन्दोलन पछि 2063 साल जेठ 16 गते नेपाल छुवाछुत मुक्त मुलुक घोषणा भई ऐन लागू भएपछि जातीय विभेद न्यूनीकरण हुने र विभेद गर्नेलाई कार्यवाही हुने भन्दै दलितहरूमा आशा पलाएको थियो। नेपालको संविधान 2072ले पनि जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न नपाइने उल्लेख गरेको छ। तर आज पनि उच्च जाति मानिने व्यक्तिले जातीय छुवाछुतलाई कायमै राखेका छन्। बाहिरी रूपमा आदर्शको कथा सुनाउनेहरूले पनि घरमा अन्य जातका व्यक्तिहरूबाट आदर सम्मान र रीतिरिवाज जोगाउने नाममा विभेद गर्दै आएका छन्। जातीय छुवाछुतको बारेमा पाठ्य पुस्तकमै लेखिएकाले पनि बाल बालिकाहरूले त्यही सिक्ने भएकाले छुवाछुतमा कमी आउन नसकेको तुलसीपुरका सुरेश सुनारको बुझाइ छ।
4: सानो जात ठूलो जात भनेर किताब पुस्तकमा लेखिएको छ, तर त्यो किताब पुस्तकमा त्यो लेख्ने होइन। जातीय लेखाउने, धार्मिकताको लेखाउने मान्छेले त्यही सिक्छन्। विद्यार्थीले मान्छे मान्छे सबै एउटै हो, एउटै ईश्वरको सन्तान हो पृथ्वीमा भएका सबै मानिस जाति।
2: नेपालमा भाषा, लिङ्ग, धर्म, यौनिकता लगायतका आधारमा विभेद हुने गर्दछ। यस्ता विभेद बारे समय समयमा चर्चा पनि भइरहन्छन्। नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेको जातीय विभेद हट्न सकेको छैन। अहिले पनि देशका विभिन्न ठाउँमा जातकै कारण कोठा नपाएका घटना प्रशस्त छन्। दलित समुदायभित्रै पनि विभेद हुने गरेको भन्दै सबै मिलेर लाग्ने हो भने जातका कारण हुने छुवाछुत अन्त्य गर्न सकिने दलित अधिकार कर्मी निर्मल नेपाली बताउनुहुन्छ।
5: सबैभन्दा चरम विभेद दलित समुदायभित्र पनि यदि विवाह भएको छ भने पनि त्यस्ता खालका छोरीहरूलाई दलित अन्य समुदायले पनि नस्वीकार्ने अवस्था छ। एकता र सद्भावबाटै एकले अर्काको सहयोग गर्ने भावनात्मक रूपमा चाहिँ हामीले त्यो कुरा सोच्यौं भने मलाई लाग्छ समाजमा रहेका तल्लो भन्दा तल्लो लेभलमा रहेका त विभेदका रूपमा आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक जति पनि विभेदहरू छन् त्यो विभेद एउटाले मात्रै होइन एकले अर्काको सम्बन्ध र सहकार्यबाट नै समस्याको समाधान गर्न सकिन्छ। एउटै समुदायको फेरी फेरीमा बस्ने विभिन्न जात जाति बीचमा एकता र सद्भाव हुन सकेन भने हामी भन्छौं जहिले पनि पीड़ा हुन्छ र त्यो समुदाय जहिले पनि विखण्डनकारी नीतिमा मात्र अगाडि जान सक्छ। त्यसैले गर्दाखेरि कसैको घरभित्र पसेर त्यो चुलामा बसेर भात खानु हाम्रो माग होइन। आत्मसम्मान सहितको चाहिँ बाँच्ने खालको वातावरण सृजना गर्ने राज्यको दायित्व हुन्छ, त्यो राज्यले त्यो खालको व्यवस्थापन गरोस्।
2: स्थानीय सरकारले पनि जातीय विभेद हटाउनका लागि खासै उल्लेखनीय काम गरेको देखिँदैन। संघीय सरकारले त्यसबारे बुझेको भए पनि स्थानीय सरकार नेपाल प्रहरी, राष्ट्रिय दलित आयोग लगायतका सम्बन्धित निकायलाई सही तरिकाले परिचालन गर्न नसक्दा समस्या भएको छ। त्यसकारण सबै जिम्मेवार निकायसँगै आम नागरिक आफ्नो ठाउँबाट लाग्ने हो भने जातीय छुवाछुतलाई अन्त्य गर्न सकिन्छ। चेतन ओले, रेडियो प्रकृति, दाङ।
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृतिमूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, डाँक दुखेर मर्न लागिसके मात्र कहीँ गएस हुन्छ भन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
11: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
8: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारी का लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
1: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: रोल्पाको माडी गाउँपालिका 2 ब्याङ्खोलामा आज बिहान जीव दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ। जिल्ला प्रहरीकाले रोल्पाका सूचना अधिकारी समेत रहेका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार ज्यान जानेमा सबै दाङका रहेका छन्। दाङको घोराही उपमहानगरपालिका 7 देसाही निवासी 25 वर्षका वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका 7 सिरगाउँ निवासी 40 वर्षका गाडी धनी जीवधन चौधरी र उहाँकै श्रीमती 38 वर्षीय कमला चौधरीको दुर्घटनामा पनि ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिमेन्ट पाइप र जस्ता पाता लगायतका निर्माण सामग्री बोकेको अस्थायी नम्बर प्लेट MH14TCJ471 नम्बरको जीप सड़कबाट करिब 600 मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
1: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपदजन्य घटनामा 5 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा गरी 5 जनाको ज्यान गएको हो। मकवानपुर, मोरङ, सिरहा, परसा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर 1 महिला, 1 बालक र 1 बालिकाको ज्यान गएको छ। त्यसै गरी रोल्पाको गंगादेव गाउँपालिका रातामाटामा खहरेक भेलले बगाएर 2 बालकको ज्यान गएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 वटा विपदजन्य घटना भएकोमा ती घटनाबाट 63 लाख भन्दा बढ़ेको भौतिक क्षति समेत भएको छ।
0: काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कार्यवाहीबाट एकै दिन 22,76,000 भन्दा धेरै राजस्व संकलन भएको छ। हिजो एकै दिन 2,445 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेपछि 22,76,000 भन्दा बढ़ी राजस्व संकलन भएको हो। ट्राफिक प्रहरीका अनुसार जाड रक्सी खाएर गाड़ी चलाउने 128 जना, नियम विपरीत राइट सेयरिङ गरेका 160, संकेत बत्ती उल्लंघनकर्ता 141 र तीव्र गतिमा गाड़ी हुक्याउने 183 जनालाई कार्यवाही गरिएको हो।
1: मूल खबरमा अब विदेश खबर। चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 जना सांसदलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 जना सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धका बारेमा थाहा पाएको स्थानीय संचार माध्यमले जनाएका छन्। चिनियाँ दूतावासले माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको थियो। चीनले ताइवानको सुशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्ने गरेको छ र उक्त टापुको विदेशी संलग्नतालाई प्रतिबन्ध गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो।
0: र मूल खबरको अन्तमा खेल खबर। एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा नेपाली खेलाड़ीहरूले गरेको टाइम आउट अपीललाई लिएर नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। क्यानले आज विज्ञप्ति निकालेर भूटानी ब्याटरलाई टाइम आउट गराइएको घटना आफूहरूले अंगीकार गर्न खोजेको, क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको हो। यस्तै क्यानले भूटान क्रिकेट सम्बन्धित खेलाड़ी तथा सरकारवालाहरू समक्ष क्षमा याचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
1: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। अझै पनि छुवाछुत कायमै रहेको दलित समुदायका नागरिकहरूको भनाई।
1: यथार्थ परक बजेट निर्माणमा लुम्बिनी प्रदेश सरकार। दाङको तुलसीपुरका बोर्डिङहरूमा जंक फूड बिक्री बन्द गर्नुपर्नेमा जोड़। रोल्पामा जीव दुर्घटनामा परि 3 जनाको ज्यान गयो।
0: कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री शर्माद्वारा संसद बैठक अवरूद्ध, 24 घण्टामा विपदजन्य घटनाबाट देशभर 5 जनाको ज्यान गयो, ट्राफिक कार्यवाहीमा एकै दिन 22,76,000 राष्ट्र संकलन।
1: र विदेश खबरमा ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध, खेल खबरमा भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
0: हवस् त बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विष्टलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रक्तदान जीवनदान
2: महादान रक्तदान रक्तदान गरी गरौ
3: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
4: मिति यही जेठ 30 गते शनिबार
3: समय बिहान 7 बजेदेखि स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858754880
5: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
2: दन्त परीक्षण तथा परामर्श सेवा,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत निकाल्ने,
2: दाँत भर्ने,
1: दाँतको जरादेखि उपचार गर्ने,
2: कृत्रिम दाँत लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
2: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
1: दाँतको कस्मेटिक उपचार,
2: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848840188।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942, 023535942।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके त
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9558835952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तिला केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तिला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
10: 10 बेड आइसीयू सेवा,
11: 10 बेड एनआइसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तिला केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दान।
13: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578-20756।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478339223 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
1: खुशीको खबर,
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228156576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487060011 र 98578440601।
8: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: तपाई सँगसँगै

0: ഇതിന്റെ ഇന്ത്യ
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
3: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
4: डाक्टर द्वारा उपचार हुने रोगहरू
3: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
4: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
2: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। भायोलेट सुपर हिट इन्टरनेट प्याक, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 MBPS केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् भायोलेट। अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायोलेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
9: सृजना नर्सरी एन्ड एग्रोफार्म।
8: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
9: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
8: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
9: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रदौरा, दाङ।
8: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578201178 र 98134411448।
10: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
9: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
8: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
8: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 98578161051 र 98578161052।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको

0: ഇവിടുത്തെ പ്രസിഡന്റ് ഇന്ത്യ.
1: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा.
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार.
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छिउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ. घाँटी सम्बन्धी: थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार. बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म.
1: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ.
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ. फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858858286.
4: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ. नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
5: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि. मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो. सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ.
6: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्. यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ.
7: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435327695 र 9910126000. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
8: कक्षा 11 भर्ना खुल्यो.
7: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकाय तर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ. थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849405052 र 9858822504.
9: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
10: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
9: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स.
10: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ. साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ.
9: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ. प्रोपराइटर सञ्जिता ओली, मोबाइल नम्बर 9745927974. सेवा गर्ने मौका दिनुहोस्.
11: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्.
7: हाम्रा सेवाहरू: नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
12: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ.
13: साथै नाक कान घाँटी, छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
11: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गोलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
0: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
14: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
7: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
14: हामी कहाँ उपलब्ध सेवाहरू:
15: दाँत निकाल्ने,
14: नयाँ दाँत राख्ने,
15: झिक्न नपर्ने गरी दाँत राख्ने,
14: दाँत भर्ने, दाँत सफा गर्ने,
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
14: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
16: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
17: छोराले खोजेको
18: आमाले रोजेको
17: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
18: गृहपति
17: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाउ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर।
18: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
17: का लागि आधिकारिक विक्रेता
18: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
17: सम्पर्कका लागि फोन
18: 08259075 3 र मोबाइल 9808864071।
17: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
18: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
19: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
20: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
19: 10 बेड आईसीयू सेवा,
20: 10 बेड एनआईसीयू सेवा,
19: 10 बेड एसडीयू सेवा,
20: नर्मल डेलिभरी तथा सीएस सेवा,
19: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
20: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
19: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-5226-86 र 590-475।
21: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
22: 2082 सालको एसडी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
21: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
22: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
21: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्। साथै यातायातको सुविधा पनि उपलब्ध छ।
22: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
21: सम्पर्क घोराई 98578 30 715,
22: तुलसीपुर 98578 61 51,
21: लमही 98578 50 707।
22: गोर्खा स्कूल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
1: मेरी आमोइनी घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाट्टाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
23: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578 23894, 98478 14894।
24: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
25: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
26: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
25: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साबिक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदन दिनुपर्ने आवेदनको अवस्था पनि नियमित रूपमा बुझ्न सकिने
2: एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकका सम्बन्धमा विज्ञहरूको बढ़ीभन्दा बढ़ी सुझाव लिइने परिवर्तित समय अनुसार विधेयकलाई सुधारको प्रयास विधेयकलाई सुधार गरेर धेरैको भनाई समेट्नुपर्ने शिक्षा मन्त्री पोखरेलको भनाई
3: त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि आग्रह गर्छ
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना व्यवहार परिवर्तनमा समस्या
4: राम्रो संविधान बनायौं केही ऐन कानूनको व्यवस्था पनि गर्यौं तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ
1: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलको छनौटमा नेपालको लगातार दोस्रो जीत
5: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: नेपाललाई जातीय छुवाछुत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन् आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरैजसो कागजमा मात्र सीमित छ समाजमा विद्यमान छुवाछुत भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ अब खबर सुशीला श्रेष्ठबाट
6: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ नापी विभागले मेरो किताब मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन् नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ एप मार्फत नक्सा प्रिन्ट बिल बुक उतार प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो
2: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ हजुरले नक्सा प्रिन्ट लिने काम प्लट रजिस्टर उतार लिने काम फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ
6: यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरजनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो
7: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनआन्सर्ड नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु र माननीय सदस्यहरू अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक नै अन्त गर्छ
6: केही दिन अघि सीआईएनले उक्त विधेयकका सम्बन्धमा विज्ञ सांसद र सरकारवालासँग छलफल गरेको थियो छलफलका क्रममा समितिका सभापति डाक्टर शेरचन्दले दिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ यसबीच बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक रहेको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझाव पछि मात्रै अघि बढ़ने बताउनुभयो।
3: एक्सपर्टहरूलाई पनि त्यो दिन आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
6: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फोरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
8: त्यो उपकरणहरू त हुनै पर्यो, त्यो उपकरणहरू यति महँगो हुन्छ अनि त्यो उपकरण नभएन आयोजित दिँदैन, आयोजित भएन भने आयोजित जस्तो भयो, त्यो विदेशमा यसको मान्यता हुँदैन। त्यस कारणले यो चाहिँ एकदमै थोरै बन्ने यो एउटा बन्ने सुरुबाट र यसलाई चाहिँ एकदमै आधुनिक बनाउने सकेसम्म आधुनिक त बनाउनै सक्दैन।
6: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट, व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्म केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
9: राजेन्द्र लिङ्गदेललाई अङ्गाला मारेर हामीले अध्यक्ष बनाएको थियौं, करिब करिब यही टिम थियो। आज दुःखदको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो, त्यो खुसीको दिन होइन दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ।
6: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाइ छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटना मध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
4: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू घाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
6: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट बारा कपिलवस्तु रोल्पामा गरी 5 जनाको मृत्यु भएको हो। मकवानपुर मोरङ सिराहा पर्सा चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरमा भएका विपद जन्य घटनामा अन्य 11 जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट बारा र कपिलवस्तुमा सर्पले दसेर एक महिला एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपद जन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज एक पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ।
1: सुशीला श्रेष्ठ। सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकाशमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
10: यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौं र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
1: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
11: किसानहरूका लागि खुशीको खबर
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
11: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
12: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
13: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
15: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
15: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 को अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषय उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फीट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुंगाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
17: पाँच पोखरी थाङपाल गाउँपालिका साथ स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
18: ढुङ्गा थियो, अब त्यहाँ देउदो पनि थियो, पहिला त त्यो अर्कै रंगले छपेको, अब चाहिँ राम्रो बनाएपछि चाहिँ अब व्यवसाय होला जस्तो।
17: 2078 सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङले:
19: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, हैन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
17: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ।
10: हामी यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने जुन लक्ष्य राखिएको छ।
17: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रूपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ़ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रूपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
19: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फीट त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ चाहिँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
17: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्। तर भोटे नामलाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुरिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता:
20: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
1: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
21: सृजना नर्सरी एन्ड एग्रोफार्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
21: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
21: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9858720178 र 9134411448।
22: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
23: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
1: सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
24: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 को बारेमा संसदीय समिति र सांसदहरूको विचार धारणा प्रस्तुत गर्दैछौं। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
25: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेश हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि न्यूज गर्ने कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चिज त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौं। वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुटेको कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौं भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ।
26: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माजीलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
27: विजिट नेपाल भन्ने 2003 एउटा अभियान चलाएको थियो, त्यस बेलामा सुदूरपश्चिममा एउटा पनि जाने ठाउँ भएन। हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ झगडा गर्न आएका थियौँ। त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको जाने कुन व्यक्ति आउँछ कि आउँदैन भने हो, दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त। यसो क्षेत्रमा कामै नगरे मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, उसलाई महिला सहिला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा, दुखीमा, अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ। राज्यले त्यही ढंगले हेर्छ। समितिमा आएपछि यसलाई उहाँहरूलाई चाहिँ हामी लिखित रूपमा तीन थम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ।
26: धन्यवाद मान्य जनकगिरीज्यू। थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ, थप्न चाहनुहुन्छ भने?
28: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम
2: सम्भावनाहरू पर्यटनको छ. सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ. तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्. यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा केसरा केलाएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो. अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र, पर्यटन उद्योग र सरोकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो. हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यो यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ. खप्तर, बढी मालिका, रामा रोशन, सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढ़ाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
3: तपाईँले भूमिका खेल्नुभयो,
2: यसका लागि धन्यवाद. तपाईँले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
3: धेरै धन्यवाद. मान्य साजी बा सिद्दिकीज्यू, तपाईँ केही चाहनुहुन्छ? केही कुरा राखौँ.
4: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ. त्यसकारण जे जति छ म एकदमै काम गर्छु, सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो. त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन, धेरै जटिल बनाउनु हुँदैन, जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्नेसम्मको पुर्याउनु हुँदैन. मलाई थाहा छ कोविडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ, अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ. कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छ नि त. त्यसकारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ, राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू नै हुनुहुन्छ, उहाँले यो कुराहरू बुझ्नुहुन्छ.
5: नमस्कार सबैजनालाई, म सुनिमा उदास, अहिले अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति.
20: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू, हेलो सांसद, तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ. यदि दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँ कुरा हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गराउँछौ. प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं. यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु. करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं. सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुनु सक्छ जस्तो लाग्छ. मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज, यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन. यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ. यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ. यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ.
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: भर्ना खुल्यो
3: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
2: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ डाङ फोन नम्बर 082-520-955
4: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
5: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: कक्षा 11 भर्ना खुल्यो
3: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 98449-50-50-52 र 98578-22504 कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै
8: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
5: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98478-44683 र 98478-64770 सेवा गर्ने मौका दिनुहोस्
9: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालोराम थारू, तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041429।
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
9: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
9: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।

0: 1000 नोट शनिबार र अन्य बिदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9857821568, 9435060 र 9490585816।
1: किसानहरूका लागि खुसीको खबर,
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971। गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
0: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
0: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
2: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
3: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
2: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
4: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
2: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
5: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: रक्तदान जीवनदान,
7: महादान रक्तदान, रक्तदान गरी गरौ जीवनदान।
5: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: मिति यही जेठ 30 गते शनिबार,
5: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9847909000 र 9558854880।
8: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
1: डाक्टरद्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847836596।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
2: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: ഇതിന്റെ ഇന്ത്യ.
1: होइन कालो बा, तपाई सधैँ आया गर्नुहुन्छ.
2: अब के हुनु नि बाबु, डाँट दुखेर मर्न लागिसके म त कुनै गएसन्छ भन्नु भने.
1: किन पिर गर्नुहुन्छ कालो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्युपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
4: हामी कहाँ उपलब्ध सेवाहरू:
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952.
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा.
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्.
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ.
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601.
10: छोराले खोजेको
11: आमाले रोजेको
10: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग,
11: गृहपति
10: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम. अब त थन खुसीको खबर,
11: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार.
10: का लागि आधिकारिक विक्रेता
11: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा.
10: सम्पर्कका लागि फोन
11: 08259075 र मोबाइल 98088640071.
10: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
11: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्.
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्.
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ.
12: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा.
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा. सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल. मोबाइल नम्बर 98560-38443 र 98-1085-9772.
15: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रो बन्ने जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क. मात्र रु 10 र रु 20 मा उपलब्ध.
16: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा.
17: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
16: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
16: 10 बेड आइसीयू सेवा,
0: 10 बेड एनआईसीयू सेवा,
16: 10 बेड एसडीयू सेवा,
0: नर्मल डेलिभरी तथा सीएस सेवा,
16: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
0: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
16: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू:
17: दन्त परीक्षण तथा परामर्श सेवा,
16: दाँतको एक्सरे,
17: दाँत सफा गर्ने,
16: दाँत निकाल्ने,
17: दाँत भर्ने,
16: दाँतको जरादेखि उपचार गर्ने,
17: कृत्रिम दाँत लगाउने,
16: बच्चाहरूको दाँतको विशेष उपचार,
17: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
16: दाँतको कस्मेटिक उपचार,
17: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
18: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ। मोबाइल नम्बर 9858725188 र 9848404188।
14: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
19: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
20: खुसीको खबर:
21: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822856576।
22: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
19: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
23: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
1: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306627 र 9825227262।
23: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
4: डाक्टर द्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
4: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
24: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: एलपीटीभी मात्र 250 प्रति महिना, बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: बीबीसी नेपाली सेवाको साझापखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा अध्ययन विदा दुरूपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोड़ भन्दा बढ़ी रकम फिर्ता, छानबिन समितिका संयोजक भन्छन्।
4: सबैजनालाई हामीले आग्रह पनि गरेका छौं, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
3: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
5: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेको छ र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
3: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौं, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौं। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झूठो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
4: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौं, तलब सहित दिन्छौं। र हामीले के एक्सपेक्ट गर्छौं भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
3: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
4: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि
3: काफीजी। अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
4: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिभुवनले बिहोर्नु पर्दैन।
3: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
4: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ। अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
3: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
4: तीनटा आयाम जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा ट्रागिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा नि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
3: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्रे। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनस्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
5: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ। एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
3: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको र संस्था पुनस्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
7: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
3: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाईलाई अस्वीकार गरेनन्, तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
5: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ, तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नै गरे है, हामीले मैले निर्णय गरे होइन। मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
3: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
7: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
3: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
5: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
3: राणा पक्षधारहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
6: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्लाह समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लाहलाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लाहलाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।

0: तमकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश। एक व्यक्ति एक बिरुवा लगाऊं,

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: शुभ प्रभात, जय श्री सचिदानन्द। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्तकालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
2: वन्दे बोधमयम् नित्यम् गुरु शंकर रूपिणम् यमाश्रितो इव कृपी चन्द्र सर्वत्र वन्दते। आदरणीय मानुभाव, मानव धर्म सन्देश लिएर महात्मा चन्द्रमाईजी उपस्थित भइसकेको छु। सबैलाई दुई हात जोडेर नमस्कार, जय श्री सच्चिदानन्द। र आज तपाई हजुर हाम्रो यो बिहानको ब्रह्म वेला, ब्रह्म मुहूर्त को समयमा तपाई हजुर हामी भगवानको चर्चा प्रवचन सुन्न पाइरहेका छौं। यो साइन्सले तपाई हजुर हाम्रो लागि पनि धेरै सुविधा गरिदिएको छ। हुन त सत्य द्वापरको साइन्स जस्तो त आजको साइन्स छैन, साधारण कार्यहरूलाई गरिरहेको छ। हार्ट फेल हुन्छ, हार्टलाई उसले बदल्न सक्छ, अनेक शरीरका अङ्गहरू बदलिन सकिन्छ। तर पहिलाका जो साइन्स, भौतिक र अध्यात्म दुइटैलाई आफ्नो जीवनमा अनुभव गरेर उहाँहरूले गरेका कार्यहरू अति महान थिए। जसरी हजुर हामी भगवान शंकरको इतिहासलाई सुन्छौ, भगवान शंकरले आफ्नो पुत्र गणेशको शिर छेदन गरेर हात्तीको टाउको लगाइदिनुभयो। भन्नुको भावार्थ, आज विज्ञान त्यहाँ पुगेको छैन, फेरि पनि तपाईँ हजुर हामीलाई साधना सुविधा दिइरहेको छ, हजुर हामीले लिइरहेका छौ। तर ज्ञानीहरूले सम्झाउनुहुन्छ, जबसम्म अध्यात्ममा हुँदैनौ, अध्यात्मलाई जान्दैनौ, तबसम्म त्यो शक्ति आउँदैन। जो शक्ति चाहिँ भगवान शंकरले आफ्नो छोराको टाउको काटेर हात्तीको टाउको लगाउने शक्ति आजको साइन्समा छैन। र अनेक उदाहरणहरू हजुर हामी सुन्छौ, उहाँहरू कयौं वर्ष साधनामा बस्नुहुन्थ्यो, यो चञ्चल मनलाई आफ्नो वशमा गरेर एकाग्रता प्राप्त गर्नुहुन्थ्यो। एकाग्रतामा धेरै तागत छ, तर एकाग्रता केमा गर्ने, टार्गेट केमा गर्ने भन्दा भगवानको नाममा। जब भगवानको नामको टार्गेट पाउँछौ, तब हजुर हामीले बोलेका कुराहरू पनि सफल हुन्छ, जीवनमा आनन्द र सुख पनि पाउँछौ। तर आजको कलिजुगको मानवले यति सुख सुविधा पाउँदा पाउँदै पनि अध्यात्मलाई चिन्न सकेको छैन। कतिले त भन्छन् भगवान्

भगवान कहाँ छ, कसले देखेको छ। तर सन्तहरूले भन्नुहुन्छ, जसले देखेको छ उसले देखाउन सक्छ। जो जानी देहु जनाई, जान तत्त्वमही तुमै हो जाई। जसले जानेको छ, जसले देखेको छ उसले देखाउन सक्छ। जसले देखाउँछ ऊ त्यसैमा लीन हुन्छ, जो चाहिँ भगवानको ज्योति स्वरूप। जसले ज्योति स्वरूपको दर्शन गर्नुभएको छ, उहाँले ज्योति स्वरूपको दर्शन गराउन सफल हुनुहुन्छ। त्यसैले आदरणीय महानुभाव तपाईँहरू, हामी सुन्ने गर्छौ, भगवान राम 14 वर्ष वनवास भयो, यता द्रौपदीको घरबाट निस्किने कार्य भयो। हत्या हिंसादेखि द्रौपदी त्यो पापदेखि धेरै डराउँथिन्। तहेनोस संत श्रोमणि तुलसीदासले लेख्नुहुन्छ, जब भगवान राम 14 वर्षको वनवास भयो, भिलिनीले कुन चाहिँ ज्ञान पाएको थियो उसलाई थाहा भयो कि मेरो प्रभु आउनुहुन्छ। मर्तङ्ग ऋषिले उसलाई ज्योतिको ज्ञान दिनुभएको थियो, प्रकाशको ज्ञान दिनुभएको थियो। उसले आफूभित्र भएको ज्योति स्वरूपमा ऊ ध्यान गर्थिन् र हेर्नुहोस् उसलाई सबै थाहा थियो। त्यति बेला भिलिनीले कति सेवा गर्छिन्, मेरो प्रभु आउनुहुन्छ, मेरो प्रभुको शरणमा कहीँ काँडा लाग्छ काँडा दिच्छ कि, कहीँ ढुङ्गाहरू लाग्छ कि, खुट्टामा शरणमा जुत्ता चप्पल पनि छैन, त्यो भिलिनीले कसरी देखिन्? त आदरणीय महानुभाव, यो अध्यात्मको शक्ति हो। जब मृतङ्ग ऋषि प्राण त्याग्न लाग्नुभयो, भिलिनी दुखी हुन्छन्, प्रभु म त अधम छु, हजुर जाँदै हुनुहुन्छ, बहुत दुखी भएर रुन्छिन्। त मृतङ्ग ऋषिले भन्नुहुन्छ, हे भिलिनी, तिमी दुखी नहौ, तिम्रो सेवा, तिम्रो भक्ति, तिम्रो भावना, तिम्रो समर्पण, तिम्रो श्रद्धाको कारण भगवान तिम्रो पासमा दर्शन दिन आउनुहुन्छ। त्यो दिनदेखि भिलिनीले ध्यान गर्दै भगवान आउने आशा राखेर सेवा गरिरहेकिन्। साँच्ची नै एक दिन भगवान राम लक्ष्मण वहाँ पुग्नुहुन्छ। के रामायणमा हामी पढ्छौ,

आई सवरी किनुस भगवान राम ताही देही मति राम उधारा सवरी आश्रम भगवान को चरण सवरी को आश्रम पुगियो रह सवरी ने देखे की थीनन भाई भौतिक रूप लाई सवरी ले देखे की थी न तरह कसरे चिनिन की मेरो प्रभु हो तब ताई दे मति राम उधारा सवरी आश्रम प्रभु विद्धारा सवरी देखी राम गृह आये मुनि के वचन समझे संत हरले तो दिए को आशीर्वाद संत हरले तो दिए को प्रेरणा तो भगवान को नाम को द्वारा सवरी को कुटी मा भगवान पुगेरा सवरी लाई दर्शन दिन भयो सरसज लोचन बाहु विशाला जटा मुकुट और शिरोवन माला भगवान राम ने जटा थियो त्यहाँ अति सुंदर फूल को माला हरु शोभित थियो सवरी ले चिनिन मेरो प्रभु अति सुंदर पवित्र पानी ल्याएर चरण धुन्छी आज हामीलाई नमस्कार गर्न पनि अप्ठ्यारो लाग्छ लाज लाग्छ तर भगवान राम को चरण धुन्छी सागर जलै चरण पखारी सागर पवित्र जल ल्याएर चरण धुन्छी अति सुंदर कुशासन दिन्छिन् अब के दिउ घरमा आएको प्रभुलाई भगवानलाई कसरी खाली पठाऊ बिचरे गरीब थिइन् कहिले देखि उनले बहेर राखेकी थिइन् त्यही बहेर भगवानलाई भोग लगाउ भगवान रामले त्यो भोग बहेरको खा अति सुन्दर अति मिठो सवरी यति मिठो तिमीले फल कहाँबाट ल्यायो कहीँ बाग बगैचा छ भनेर भगवान रामले सोध्नुहुन्छ अति सुन्दर मिठो फल दिन्छिन् बहेर तर त्यो बहेर कहिलेदेखि सुतेको तर हेर्नुहोस् भाव थियो त्यो बहेरमा भावना थियो समर्पण थियो समर्पण भाव हुन्छ भने तितोलाई पनि मिठोमा परिणित गर त्यसैले भगवानले बहेर खाएर भिलिनीको उद्धार गरिदिनु भिलिनी कहे भन्छन् हे प्रभु म त अधम

प्रभु म त अति अनाडी छु, पढे लेखेकी छैन, कोही मलाई संसारको ज्ञान छैन भनेर बिलिनी चरण स्पर्श

गर्न चाहन्छ भने केवल एउटै बाटो हो, भगवानको नामको जो बाटो छ, जो समर्पण छ, मेरो रिश्ता मेरो नाता त्यही। चतुराई से रिजे नै रिजे मन की भाई, चतुराईले म रिज्ने वाला छुइन, दुनियाँको धन दौलतले म रिज्ने वाला छैन, दुनियाँको बुद्धि चतुराईले म रिज्ने वाला छैन, म रिज्छु त केवल भक्तिले रिज्छु, भक्तिले खुसी हुन्छु भनेर भगवान रामले भिलिनीलाई सम्झाउनु आदरणीय मान भ। आज तपाईँ हजुर हाम्रो जीवन पनि पाएका छौ, तर केले भगवानलाई खुसी गर्ने, केले भगवानलाई नजिक ल्याउने? हनुमानले त हेर्नुहोस् आफ्नो छातीमै राम र सीताको दर्शन गराइदिनु भयो। आज त्यो के को प्रभावले भन्दा नामको प्रभावले, नाम प्रभाव जान गण राउ, प्रथम पूज्यत नाम प्रभाव, प्रथम पूजा नामले नै गणेश महाराजी, हनुमानको पनि नामको प्रभावले नै त्यो शक्ति प्राप्त भयो। आज तपाईँ हजुर हामीलाई पनि त्यो नामको आवश्यक छ। नाम जपत कुष्टि भला, चुई चुई पड़े चाम, कंचन देह किस काम की जामुख न लिया। यति सुन्दर शरीर पाएर पनि भगवानको नामलाई जान्दैन भने आफै भित्र भएको ज्योति स्वरूपको दर्शन गर्ने इच्छा श्रद्धा जगाउँदैन भने एक दिन यो शरीर आगोले खाएर डढ्ने अवश्य डर्छ। चाहे ज्ञानी हो, चाहे धनी हो, चाहे राजा हो, चाहे रङ्क होस्, एक दिन सबैले त्यो आगोमा डढ्नु पर्छ। यो शरीरको अस्तित्व त्यो पाँच उटेल दाउराले सक्छ, तर त्यो भन्दा पहिला हामीले के गर्ने? सम्पत्ति पनि अनेक बुद्धि लगाएर कमायौं, तर त्यो दिन त्यो सम्पत्ति पनि छोडेर जान्छौ। बसेकाहरूले हरा लुच गर्छन्, लडाई हुन्छ के लिएर गयो? त्यो चेतन शक्ति आत्मशक्ति त अजर छ, अविनाशी छ, त्यसको कहिले नाश हुँदैन, त्यसलाई कसैले आगोले डराउन सक्दैन। त्यो चेतन शक्तिले आफूले जो अनेक बुद्धि लगाएर कमाएका सम्पत्तिहरूमा जो लडाई झगडा भइरहेको छ, हारा लुज भइरहेको छ, त्यो चेतन शक्तिले देखिरहेको छ। शरीर मात्रै डढ्ने हो, यो हड्डी र मासु मात्रै डढ्ने हो, जो सूक्ष्म शक्ति छ अध्यात्म, जो प्रकाश स्वरूप छ, त्यो प्रत्येक मानवको हृदयमा विरा विद्यमान हुनुहुन्छ। त्यो शक्ति मात्रै अजर अविनाशी छ। गीतामा हामी सुन्छौं,

आगोले जलाउन नसक्ने पानीले गिलो बनाउन नसक्ने त्यो अजर अविनाशी तत्व, त्यो तत्वलाई हजुर हामीले जान्न नितान्त आवश्यक छ। होइन भने त्यो सूक्ष्म शक्तिले छोडेर गएका परिवार, छोडेर गएका सन्तान सबैको कार्यहरू देखिरहेको हुन्छ, तर आफू बिचरा भड्किरहेको हुन्छ, तडपिरहेको हुन्छ, हावाको भरमा उडिरहेको हुन्छ, तर के गर्ने, पछताएर

गइसक्यो, अब के गर्ने, बाँच्छु भनेर, निरोग हुन्छु भनेर हुँदैन। समय गयो, शरीर सुक्दै जान्छ, रोग शरीरमा लाग्दै जान्छ, केही न केही बहानाले यो शरीरमा त्यो सूक्ष्म शक्ति निस्किन्छ। शरीर त जहाँको त्यही रह्यो, सूक्ष्म शक्ति भ्रमण गर्छ र कहीँ गएर सारा भक्तिको पाएन भने ऊ फेरि वापस आएर फेरि फर्केर त्यही शरीरलाई दुःख दिन्छ। तेरो शरीरमा आउनुको कारण न मैले कहिल्यै सन्तहरूको संगत गरे, न सन्तहरूलाई कहिल्यै मैले प्रणाम गरे, न सन्तहरूको स्वरूपलाई चिने, न मैले कहिल्यै यो शरीरमा बस्दा न तैले यो शरीरमा म बसेको थिएँ, न कहिल्यै मलाई चिनिस। तेरो शरीरमा आउनुको कारण म अब दुखी छु, किनकि तेरो समय छाउँदैले तैले कहिल्यै भगवानको भक्ति गरिन भनेर त्यो आत्मा, सूक्ष्म आत्माले फेरि यो शरीरलाई दुःख दिन्छ अरे, र यो शरीरले

छिट्टै डराइदिए त हुन्थ्यो भनेर, त्यसैले चितामा लाँदा पनि यो शरीरले धक्का दिन्छ रे, यति भारी हुन्छ आदरणीय महानुभाव, त्यो दिन पनि तपाईँ हजुरको हजुर हाम्रो आउने बेला छ, तर त्यो दिनलाई हामीले याद गरौँ न भने, याद गरे त आवाज है, भूल गए त बर्बाद, याद गर्यौँ भने आवाज छौ हामी, सुखी हुन्छौ, खुसी हुन्छौ, आनन्दित हुन्छौ, हामीलाई कोही प्रकारको टेन्सन चिन्ता हुँदैन, शान्तले आफ्नो जीवन व्यतीत गर्न सक्छौ। तर त्यो चिजलाई जान्यौँ भने हजुर हामीले जीवनभर कमी महसुस गर्छौ, कुन चाहिँ कमी, आफू भित्र भएको प्रकाश स्वरूपको दर्शन नगरेको कमी, त्यो टार्गेट, त्यो शक्तिलाई नचिनेको कमी, मेडिटेशन आत्मा र परमात्मालाई मिलाउने साधन त्यो ज्योति स्वरूपको दर्शन नगर्नुको कारण, फेरि त्यतिखेर हामी एउटा त बलेको आगोमा डढिरहेका छौ, अर्को कि हजुर हामीले पश्चातापको आगोमा डढ्नु पर्छ, दुईटा आगोमा डढ्नु पर्छ भगवानको भक्तिको बिना। त्यसैले आदरणीय महानुभाव आउँ समय छ, समय छँदै आफू भित्र भएको ज्योति स्वरूप प्रकाश स्वरूपको दर्शन गरेर जीवनको जो दिनचर्या छ त्यसलाई हामीले शान्त आनन्द टेन्सन मुक्त भएर अगाडि बढाउँ र अध्यात्म कमाई पनि गरौं। र भिलेनीले आज त्यही ज्योति स्वरूपको दर्शन गरेकी थिइन्, आज भिलेनीले गरेको भक्तिको कारण आजको मानवलाई यति फेसिलिटी सुविधा पाइरहेको छ। त्यसरी नै हामी सम्पूर्ण मानव जातिले आफू भित्र भएको ज्योति स्वरूप प्रकाश स्वरूपको दर्शन गरौं भन्ने हजुरहरूलाई बिदा दिन्छु।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857723971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: ViaNet।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
10: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: ரசிந்து இன்றிய பொருட்கத்தை ஏற்றி
1: खुशीको खबर।
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू:
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9868719194 र 9822856576।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: गोर्खा ग्रुप डाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
5: 2082 सालको एसटी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
4: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
5: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
4: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
5: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
4: सम्पर्क घोराई 9857830715,
5: तुलसीपुर 9857861,
4: लमही 9857850707।
5: गोर्खा स्कूल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने।
6: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू:
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9857835952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
13: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
14: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि दुई प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000 नोट शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ मोबाइल नम्बर 98578211568 98435060 र 98490585816
15: मेरी आमोइनी घट बोलाएछ मागे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
16: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त